0: एकीकृत घुम्ती सेवा शिविर संचालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना। जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर संचालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू योजना सम्झौता अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण स्वास्थ्य बीमा पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण शिविर संचालन हुने मिति समय र स्थान मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6 भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7 भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4 भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5 भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3 भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8 भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9 भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2 भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1 स्थान सम्बन्धित वडा कार्यालय भवन समय सबै स्थानमा बिहान 11 बजे नोट शिविर सम्बन्धी थप जानकारीका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा
1: होइन ए पाँडे सोटी कसको टिभी बोकेर हिँड्यौ निकै हतारमा छौ त
2: कठै बरी लैलै कसको टिभी बोक्नु नि भित्ती आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सकेको नि
2: ए हो र त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
3: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा दिन्छौं सिपेमा एहा फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
4: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
3: दुलिखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना धुलेखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ हाम्रा सेवाहरू
5: शनिबार बाहेक बिहान 9 बजे देखि अपराह्न 4 बजे सम्म ओपीडी सेवा,
3: 24 घण्टा आकस्मिक सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
3: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
3: 24 घण्टा फार्मेसी सेवा,
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
3: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
5: हार्ट चोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
3: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
5: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
3: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
6: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन,
5: अन्य थप जानकारीको लागि
6: सम्पर्क नम्बर 0494-12-020।
3: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।
7: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा, यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि, परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक, सम्पर्क नम्बर 97-61-13-21-44, 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जरिब उपलब्ध छ। आराम, सहज र विश्वास दिनु यात्राका लागि खाडादेवी यातायात प्रणाली, चरीकोट।

0: हुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
1: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौँ। यस्तो तहत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
0: सम्झाउनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
1: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बेर्सना पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
0: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले निम्त्याउँछ।
1: सजग बन्नुहोस्, कुनै पख तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले अघिबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतो छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
0: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: यो हो हाम्रो रेडियो 103.4 MHz।

0: शुभ प्रभात, यो सीआईएनको साझा खबर हो। सन्तोष गन्धर्वसँगै दीपक आचार्यको तपाईंलाई हार्दिक स्वागत छ।
1: सामुदायिक रेडियोबाट देशैभरि एकैसाथ प्रसारण भइरहेको साझा खबर cinkhabar.com सीआईएनको फेसबुक तथा युट्युब च्यानलबाट पनि सुन्न सकिन्छ।
0: आज 2083 साल भाद्र 17 गते बुधबार, सेप्टेम्बर 2 तारीक सन् 2026 नेपाल सम्वत 1146 भाद्र कृष्ण पक्षको पञ्चमी तिथि।
1: साझा खबरमा प्रमुख खबरका शीर्षकहरू।
0: विनाशकारी बाढ़ीमा 16 लाख प्रभावित, पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनको काम अगाडि बढ़ाउन कार्यदल गठन, प्रतिनिधि सभाको बैठक आज बस्ने।
1: भोटेकोशी बाढ़ीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क संचालनको काम तीव्र, पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरूद्ध, सड़क खुलाउन कम्तीमा 2 साता लाग्ने।
0: सर्वदलीय बैठकमा उद्धारसँगै राहत पुनर्स्थापना र पुननिर्माणसम्मका कामलाई हातेमालो गर्ने सहमति, देउबा पक्षले महाधिवेशनको छुट्टै कार्यतालिका ल्याउने, जलवायु परिवर्तनले विपद ल्याएको प्रधानमन्त्रीको भनाई।
1: चीनी राष्ट्रपति इजिप्टको भ्रमणमा रहँदा इरानमाथि दबाव, युरेसियाका प्रमुख शक्ति राष्ट्रहरूको भेला किर्गिस्तानमा, भेनेजुएलाका केही महत्वपूर्ण तेल खानी अमेरिकी कम्पनीले सञ्चालन गर्ने।
0: तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीग स्थगित, कावा लीग भलिबल टूरमा सहभागी हुन आज 4 नेपाली टोली भूटान जाने, खुल्ला पिकल बल प्रतियोगितामा सुवर्ण शाह च्याम्पियन।
2: सयौं रेडियो, हजारौं रेडियो कर्मी र करोड़ौं नेपालीको माझमा यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
0: लीग स्थगित, कावा लीग भलिबल टूरमा सहभागी हुन आज 4 नेपाली टोली भूटान जाने, खुल्ला पिकल बल प्रतियोगितामा सुवर्ण शाह च्याम्पियन।

0: परिवर्तनले आपत आएको प्रधानमन्त्रीको भनाई।
1: प्रधानमन्त्री बालेन्द्र शाहले रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी जलवायु परिवर्तनका कारण भएको बताउनु भएको छ। सामाजिक सञ्जाल मार्फत उहाँले जलवायु परिवर्तनले हिमाल क्षेत्रको तापक्रम 1.8 डिग्रीसम्म वृद्धि भइसकेको पुष्टि भएकाले सोही कारण यो विपत्ति आएको शंका छैन। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो र यो प्रतिकार्य पनि विश्वव्यापी जिम्मेवारी हो भन्नुभएको छ। प्रधानमन्त्री शाहले यस घटनाले हिमालय क्षेत्रमा जलवायु परिवर्तनसँगै हामीले खेप्नुपर्ने जोखिम बढ़दै गएको संकेत गरेको उल्लेख गर्नु भएको छ। कसरी यो विपद आइलाग्यो भन्ने जिज्ञासा उठेको छ। विज्ञसँग छलफल गर्दा रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ी हिमालय क्षेत्रमा हिउँ चट्टानको हिम पहिरोबाट सृजित भएर त्यस क्षेत्रकै ठूलो विपत्ति हो भन्ने लागेको छ। त्यसैले यस क्षेत्र अझ सचेत हुनुपर्छ उहाँले आफ्नो सामाजिक सञ्जाल मार्फत व्यक्त गर्नुभएको छ। जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदको विषयबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत हुनुपर्ने पनि उहाँले बताउनु भएको छ। उहाँले हिउँ चट्टान किन खस्यो, यति धेरै पानी कसरी आयो भन्ने प्रश्नको जवाब मानव सभ्यतालाई दिनै पर्ने उहाँले बताउनु भएको छ। प्रधानमन्त्री शाहले विनाशकारी बाढ़ीपछि खोज उद्धार र राहत विपद विवरण अगाडि बढ़दै पुनर्स्थापनातर्फ अग्रसर भइरहेकाले समेत उल्लेख गर्नुभएको छ। साथै प्रभावित क्षेत्रमा नागरिकको जीवन रक्षा गर्दै उहाँहरूको स्वास्थ्य उपचार आवश्यक उपचार र मनोपरामर्श प्रदान गर्दै सरकार पुनर्स्थापनातर्फ लागेको समेत बताउनु भएको छ। प्रधानमन्त्री शाहले विपत्तिपछि अन्तर्राष्ट्रिय स्तरबाट पनि सहयोग आउने क्रम जारी रहेको उल्लेख गर्नुभएको छ। उहाँका अनुसार भारत सरकारले बाढ़ी आएको दिनदेखि नै सहयोग दिन शुरू गरेको समेत उहाँले उल्लेख गर्नुभएको छ। भारतले हालसम्म 68.5 टन राहत तथा उद्धार सामग्री उपलब्ध गराइसकेको छ। उद्धारका लागि भारतको 11 सदस्यीय टोली पनि नेपाल आइसकेको छ। साथै भारतले 22 फिटको रेफ्रिजरेटर कन्टेनर ट्रक अस्थायी रूपमा उपलब्ध गराउने तयारी समेत गरिरहेको छ। पाकिस्तानबाट 86 टन राहत सामग्री हुँदै प्राप्त भएको छ भने श्रीलंकाले 10 लाख अमेरिकी डलर बराबरको सहयोगको प्रतिबद्धता समेत जनाएको प्रधानमन्त्री कार्यालयले जनाएको छ।
0: सरकार एक्लैले राष्ट्रिय विपत्तिको सामना गर्न नसक्ने निष्कर्षसहित प्रमुख राजनैतिक दलहरू केन्द्रदेखि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर बाढ़ी पीड़ितको खोजी उद्धार राहत र पुनर्स्थापनामा जुट्न सहमत भएका छन्। दलहरूले तत्काल उद्धारलाई पहिलो प्राथमिकता दिँदै राहत पुनर्स्थापना र पुननिर्माणसम्म संयुक्त रूपमा अगाडि बढ़नुपर्नेमा जोड़ दिएका हुन्। भोटेकोशी बाढ़ीपछि उद्धार तथा राहतमा समन्वय कमजोर भएको गुनासो बढ़िरहेका बेलामा हिजो बसेको सर्वदलीय बैठकले संघ प्रदेश जिल्ला र स्थानीय तहसम्म राजनैतिक संयन्त्र गठन गरी सरकारी निकायसँग समन्वय गरेर काम गर्ने समझदारी जुटाएको हो। विपद जोखिम न्यूनीकरणको दीर्घकालीन समाधानका लागि उच्च स्तरीय राजनैतिक संयन्त्र मार्फत राष्ट्रिय सहकार्य गर्ने निष्कर्ष समेत बैठकले निकालेको छ। बैठकले शीर्ष नेतृत्वसहितको अघिल्लो बैठकको 10 बुधे निर्णयको प्रभावकारी कार्यान्वयनमा अगाडि बढ़ने पनि निर्णय गरेको राष्ट्रपाका प्रवक्ता जगदीश खरेलले जानकारी दिनुभयो। त्यस्तै केन्द्रमा प्रदेश जिल्ला तथा स्थानीय तहमा सरकारको सहयोग कस्तो भइरहेको छ भन्ने बारेमा एउटा संयन्त्रले काम गर्ने पनि उहाँले बताउनुभयो। खरेलका अनुसार राजनैतिक संयन्त्रले उद्धार राहत र पुननिर्माणसम्मका काममा सरकारलाई सहयोग गर्नेछ। केन्द्रदेखि प्रदेश जिल्ला र स्थानीय तहसम्म भन्ने संयन्त्रले संघ प्रदेश र स्थानीय सरकार तथा सरकारी संरचनाले गरिरहेका उद्धार राहत पुनर्स्थापना र पुननिर्माणका कामलाई सहयोग गर्नेछ। दलहरूले खोजी उद्धार र राहतका विषयमा सरकारको ध्यान आकर्षण गराउनुका साथै आगामी कामका लागि सुझाव समेत दिएका छन्। सत्तारूढ़ दल राष्ट्रपाले बोलाएको बैठकमा दलहरूका दोस्रो तहका नेता सहभागी भएका थिए। बैठकमा राष्ट्रपाका महामन्त्री विपिन आचार्य, संसदीय दलका उपनेता गणेश पराजुली, प्रमुख सचेतक रविन्द्र बुर्लाकोटी, प्रवक्ता खरेल र कांग्रेसका प्रवक्ता देवराज चालिसे, एमालेका नेता प्रदीप गेवाली र सचिव पद्मा अर्याल, नेकपाबाट नेता वर्षमान पुन र गंगालाल तुलाधर, सम संस्कृतिबाट ध्रुव राई, राप्रपाबाट संसदीय दलका नेता ज्ञानेन्द्र बहादुर साई सहभागी हुनुभएको थियो। बैठकको शुरूमा राष्ट्रपा महामन्त्री आचार्यले हालसम्म सरकारले गरिरहेको काम र पछिल्लो विवरणहरू जानकारी गराउनु भएको थियो।
1: यसैबीच भदौ 10 गते भोटेकोशी नदीमा आएको हिम बाढ़ीका कारण रसुवा, नुवाकोट र धादिङ जिल्लाका 16 शिक्षक र 250 विद्यार्थी बेपत्ता भएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालय

0: दिएको जानकारी अनुसार सबै जिल्लाका गरेर 233 विद्यार्थी बेपत्ता भएका छन् भने 17 जनालाई बाढ़ीले बगाएको पुष्टि भएको छ। मन्त्रालयको तथ्याङ्क अनुसार रसुवाको नीलकण्ठ माध्यमिक विद्यालयका सबैभन्दा धेरै विद्यार्थी र शिक्षक बेपत्ता भएका छन्। नीलकण्ठ स्कूलका 200 विद्यार्थी हराइरहेका छन्। सोही विद्यालयका 4 जना शिक्षक पनि हराइरहेका छन्। रसुवाकै कोमिस्यामी वाङ फिल माध्यमिक विद्यालयका 16 विद्यार्थीलाई बाढ़ीले बगाएको छ। उक्त विद्यालयमा 1 जना शिक्षकलाई पनि बाढ़ीले बगाएको शिक्षा मन्त्रालयले पुष्टि गरेको छ। नुवाकोट जिल्लाको चण्डेश्वरी माध्यमिक विद्यालयका 12 जना विद्यार्थी हराइरहेका छन्। सोही विद्यालयमा 1 जना विद्यार्थी बाढ़ीले बगाएको मन्त्रालयले जनाएको छ। रसुवाको नेपाल राष्ट्रिय आधारभूत विद्यालयका 6 जना शिक्षक तथा रसुवाकै चिप्लेटी आधारभूत विद्यालयका 4 जना विद्यार्थी पनि हराएका छन्। रसुवाकै नव विजय माध्यमिक विद्यालयका 2 जना शिक्षक बाढ़ीमा परेर हराइरहेको मन्त्रालयले जनाएको छ। यता भोटेकोशी बाढ़ीको खोज उद्धार तथा पुनस्थापना राहत पुनस्थापनामा सरकारलाई सघाउनका लागि स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बन्ने भएको छ। स्थानीय तहसम्म सर्वदलीय संयन्त्र बनाएर खोज तथा राहत र उद्धारलाई थप तीव्रका साथ अगाडि बढ़ाउने सर्वदलीय बैठकले निर्णय समेत गरेको हो।
1: सरकारले जलविद्युत आयोजनाका सुरूङ तथा रसुवाका विकट क्षेत्रमा अझै उद्धारको प्रयास जारी राखेको छ। सरकारी तथ्याङ्क अनुसार 4571 जना सम्पर्कविहीन रहेका छन्। उद्धारमा ढिलाइ भएको भन्दै पीड़ितका आफन्तहरू आक्रोशित हुन थालेपछि सरकारले अब भोटेकोशी र त्रिशुली नदी क्षेत्रका जलविद्युत आयोजनाको सुरूङमा फँसेका मानिसहरूको उद्धारका लागि सोही कम्पनीहरू र सरकारवालासँग सहकार्य गर्ने भएको छ। शुरूमा सेना मात्र खटाएको सरकारले 2 दिनदेखि भारतीय र चिनिया विज्ञ टोलीलाई पनि अनुमति दिएको थियो। अब जलविद्युत परियोजनाका प्रवर्धकहरूलाई पनि साथमा लिएर अगाडि बढ़ने सरकारले नीति लिएको छ। सरकारले विदेशी उद्धार टोली र स्वदेशी इन्जिनियरहरू लगायतलाई बेलैमा अनुमति नदिनु गल्ती भएको भन्दै आलोचना भइरहेको छ। रसुवा र नुवाकोटका विभिन्न जलविद्युत आयोजनाका सुरूङभित्र 500 भन्दा धेरै मजदूर कर्मचारी फँसेको आंकलन गरिएको छ। अब सेना विदेशी प्राविधिक टोलीसँगै प्रवर्धक कम्पनीले संयुक्त रूपमा उद्धार कार्य गर्नेछन्।
0: सामुदायिक सूचना नेटवर्क सीआईएन मार्फत देशैभरि प्रसारण भइरहेको साझा खबरमा बाढ़ी प्रभावितको खोज उद्धार र राहतमा सेनाको प्रयास, मौसम र स्रोत साधन चुनौती।
2: हामीले गर्नुपर्ने कतिपय कुराहरू मौसमको कारणले गर्दाखेरि भनेको ठाउँमा चाहिँ टोली पुग्न सकेको छैन। आवश्यक क्रिटिकल आइटम्सहरू पनि पुग्न नसकेको अवस्था छ। त्यस्तै गरी जमिन पनि एकदमै अप्ठ्यारो छ।
1: कुराकानीसँगै बाढ़ीको 6 दिनमा पाउने 26 अर्बको बीमा दावी, सड़क पुल आवास र खानेपानी 48 अर्बको क्षति लगायतका खबर, कार्टुन पनि बाँकी नै छ। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
0: आजकल बाल विवाहको कुरा हुँदा धेरैले भागेर विवाह गर्ने किशोर किशोरीलाई मात्रै दोष दिन्छौ।
3: तर के हामीले कहिले सोचेका छौ उमेर नपुग्दै उनीहरू किन विवाह गर्न बाध्य हुन्छन्?
0: किशोर अवस्थामा आकर्षण, मित्रता र प्रेम भावना विकास हुनु स्वाभाविक हो। तर हाम्रो समाजमा यसलाई लुकाउने, दबाउने वा सजाय दिने विषय बनाइन्छ।
3: अभिभावकसँग खुला संवाद नहुनु, यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी र परामर्शको अभाव हुनु, परिवार र समाजको अनावश्यक दबाव तथा गलत सामाजिक मान्यताले धेरै किशोर किशोरीलाई बाल विवाहतर्फ धकेलिरहेको छ।
0: बाल विवाह रोक्न दोष होइन, विश्वास आवश्यक छ।
3: छोरा छोरीसँग साथी जस्तै संवाद गरौं, वृहत यौनिकता शिक्षा र यौन तथा प्रजनन स्वास्थ्य सम्बन्धी सही जानकारी उपलब्ध गराउ र कानूनको प्रभावकारी कार्यान्वयन गरौं।
0: बाल विवाह रोकौं, छोरा छोरीको सपना जगाऊ, शिक्षित सक्षम र जिम्मेवार पुस्ता निर्माण गरौं। जनहितका लागि महिला सशक्तिकरण स्रोत केन्द्र ओआरसी, सामुदायिक रेडियो उदयपुर र सीआईएन।
4: बाल बालिकाको स्वस्थ भविष्यको लागि सन्तुलित र पोषिलो आहार अत्यन्त आवश्यक छ। बिहान उठेदेखि दिनभरि नै उनीहरूको खानपानमा विशेष ध्यान दिनुहोस्। दूध, अण्डा, मासु, दाल, हरियो साग सब्जी, मौसमी फलफूल र घरमै बनेका पोषिला खानेकुरा नियमित खुवाउने बानी बसाल्नुहोस्। चाउचाउ, चिप्स, चकलेट, धेरै चिनी भएका पेय पदार्थ र जंक फूडको सेवन सकेसम्म कम गरौं।
1: हरेक बार खानाचार भन्ने सूत्रलाई पालना गर्दै बालबालिकाको खानामा प्रोटीन, कार्बोहाइड्रेट, क्याल्सियम, आइरन, भिटामिन र अन्य आवश्यक खनिज तत्वहरू समावेश हुने निश्चित गरेर विविध खानेकुराहरू उचित समयमा खुवाउनुहोस्। यदि बालबालिका उमेर अनुसार कम तौलका छन्, कमजोर वा कुपोषित देखिएका छन् भने नजिकको स्वास्थ्य चौकी वा स्वास्थ्य कर्मीको सल्लाहमा थप पोषिलो आहार दिनुहोस्।
4: स्वस्थ बालबालिका, समृद्ध परिवार, समुन्नत नेपाल।
1: सामुदायिक सूचना नेटवर्क CIN र ओल्ड भिजन इन्टरनेशनल नेपालको सहकार्य।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क CIN।
1: तपाई अहिले देशभरिका सामुदायिक रेडियो CIN खबर .com तथा मोबाइल एप CIN र नेपाली पात्रोबाट पनि CIN को साझा खबर सुन्दै हुनुहुन्छ। अब आज काठमाण्डुबाट प्रकाशित पत्र पत्रिकाका खबर।
0: आजको कान्तिपुरको पहिलो पृष्ठमा जो परिवार विहीन बने शीर्षकमा विमल खतिवडा र अर्जुन पौडेलले खबर लेख्नु भएको छ भने राहत पुर्याउन र शव बोक्न ड्रोन शीर्षकमा अर्को खबर प्रकाशित छ। त्यस्तै भित्रपृष्ठमा एउटै शवमाथि दुई परिवारको दावी, DNA परीक्षण गर्ने सहमति शीर्षकमा दीपक परियारले पोखराबाट खबर लेख्नु भएको छ। भोटेकुसी बारीमा हराइरहेका गोपाल दहितको खोजीमा चारजना आफन्त शुक्रबार बर्दियाबाट हिँडे। बर्दियाको बार बर्दिया नगरपालिका दुई जोगी गाउँका दहित रसुवाको मैलुङ हाइड्रो पावरमा काम गर्नुहुन्थ्यो। शनिबार बिहान पूर्वी नवलपरासीको गैराकोट पुगेका गोपालका आफन्तले भेटिएका शवहरूको तस्विर हेरे। शव नम्बर 101003 गोपालकै भएको ठहर गरियो। प्रहरीले त्यो शव पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाएको जानकारी गरायो र त्यसपछि उहाँहरू शनिबार नै पोखरा पुग्नु भएको थियो। अहिले सोही शवका विषयमा दुई परिवारले दावी गरिरहेको खबर प्रकाशित छ। त्यस्तै नयाँ पत्रिकाको पहिलो पृष्ठमा बारीले लग्यो नागरिकका 7,570 घर शीर्षकमा खबर प्रकाशित छ। 1,253 घरको नामो निशानै छैन, बाँकी घरहरू पनि अधिकांश पुनर्निर्माण नै गर्नुपर्ने अवस्थामा छन्। बाढ़ी पीड़ितलाई विदेशबाट धमाधम राहत सामग्री शीर्षकमा पनि खबर प्रकाशित छ भने अति प्रभावित नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा पुगेन राहत शीर्षकमा शिवहरि घिमिरेले खबर लेख्नु भएको छ। त्यस्तै भित्रपृष्ठमा प्राकृतिक विपदमा हालसम्मकै ठूलो बीमा दावी शीर्षकको खबर छ। प्रारम्भमै 25,87 करोड़को बीमा दावी भएको छ भने अग्रिम भुक्तानीको तयारी समेत अघि बढ़ाइएको छ। ढिलासुस्ती गर्ने आयोजनाको ठेक्का तोड्ने कोशी सरकारको चेतावनी छ भने कृष्णभीरमा गाविन वेस्ट वाल बनाएर यातायात सञ्चालन गरिने शीर्षकको अर्को खबर छ। पृथ्वी राजमार्गको कृष्णभीर खण्ड सञ्चालन गर्न गाविन वेस्ट वाल बनाउने भएको छ। पूर्वाधार विकास मन्त्रालयले हिजो साँझ बसेको बैठकले कृष्णभीरमा यातायात सञ्चालन गर्न सो निर्णय गरेको हो। सो अनुसार हाल पहिरोले भाषिएको ठाउँमै अस्थायी रूपमा ग्याविन वेस्ट वाल बनाएर यातायात सञ्चालन गर्ने समेत बताएको छ। आजको गोर्खापत्रको पहिलो पृष्ठमा सुरुङभित्र जीवनको आशा कायमै शीर्षकमा खबर छ भने 16 शिक्षक 250 विद्यार्थी बेपत्ता, जलवायु परिवर्तनले विपद, प्रधानमन्त्री भारतसम्म पुग्यो सब, स्थानीय तहसम्म सर्वदलले संयन्त्र बनाउने तयारी लगायतका खबरहरू पनि प्रकाशित छन्। त्यस्तै भित्र पृष्ठमा उद्धार कोषमा 6,36 करोड़ बाढ़ी ग्रस्त क्षेत्रमा तत्काल 1 अर्ब पठाइने शीर्षकको अर्को खबर छ भने आजको गोर्खापत्रको भित्रपृष्ठमा निर्धारित आयु सकिएसँगै कृष्णभीरमा पहिरो शीर्षकमा पनि खबर प्रकाशित छ। त्यस्तै संघीय संसदको बैठक आज बस्दै गरेको खबरहरू विभिन्न पत्र पत्रिकाहरूले प्रकाशित गरेका छन्। संघीय संसद प्रतिनिधि सभाको बैठक आज अपरान्ह 1 बजे बस्दैछ। सिंहदरबारमा बस्ने आजको बैठकमा सभामुख डोलप्रसाद अरियालले भोटेकोशी बाढ़ी र यसले पुर्याएको क्षतिका सम्बन्धमा विशेष प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ। संघीय संसद सचिवालयका अनुसार सभामुख अरियालले भोटेकोशी बाढ़ीका कारण भएको ठूलो जनधनको क्षतिप्रति बैठकमा गहिरो दुःख प्रकट गर्नुहुनेछ। विशेष प्रस्तावमा उल्लेख भएअनुसार गत भदौ 10 गते बुधबार भोटेकोशी त्रिशुली नदीमा आएको बाढ़ीले रसुवाको टिमुरे, स्याप्रुबेसी, भेत्रावती, नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायतका धादिङ, चितौन र गोर्खा जिल्लामा तटीय क्षेत्रमा व्यापक क्षति पुर्याएको छ। उक्त प्राकृतिक विपद ठूलो संख्यामा विदेशी तथा स्वदेशी नागरिकले ज्यान गुमाउनु परेको र बेपत्ता भएका घटनाहरूप्रति सभाले शोक व्यक्त गर्ने संसद सचिवालयले जनाएको हो।
1: यसैबीच नागरिक दैनिकको पहिलो पृष्ठमा बाढ़ी पहिरोले खाद्य आपूर्तिमा असर शीर्षकमा मधुजंग पाण्डेले खबर लेख्नु भएको छ। भोटे कोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीसँगै काठमाण्डु उपत्यकामा दैनिक उपभोग्य वस्तुको आपूर्ति प्रणालीमा प्रत्यक्ष असर परेको छ। काठमाण्डु उपत्यकाको लाइफ लाइनका रूपमा रहेको नाकढुंगा मुगलिङ खण्डको कृष्ण भिरिस्थित सड़क त्रिशुलीको बाढ़ीले कटान गरेपछि यो समस्या आएको हो। यो मार्ग भएर भित्रिने बाहिरिने र मालवाहक गाड़ी आइतबारदेखि नै ठप्प हुँदा उपभोग्य वस्तुहरूको आपूर्ति प्रणाली प्रभावित भएको छ। धादिङको बेनीघाट स्थित कृष्ण भीरमा त्रिशुली नदीले कटान गर्दा सड़क पूर्ण रूपमा भाँसिएको छ र यो सड़क बन्नको लागि अझै दुई साता लाग्ने जनाइएको छ। आपूर्ति प्रणालीमा अवरोध आउँदा उपत्यकामा खाद्यान्न, दाल, हरियो तरकारी, फलफूल लगायतको मूल्य बढ़ेको छ। पेट्रोलियम पदार्थ र एलपी ग्यासको पनि समस्या देखिएको छ। वैकल्पिक मार्ग भएर ढुवानी गर्नुपर्दा लागत बढ़न गई मूल्य पनि बढ़ने व्यापारीहरूले दावी गरेका छन्। यसैबीच बाढ़ीको छ दिनमा पाउने 26 अर्बको बीमा दावी शीर्षकमा कारोबार दैनिकमा खबर लेखिएको छ। बाढ़ीले क्षति पुर्याएको भन्दै बीमा कम्पनीहरूमा पाउने 26 अर्ब रूपियाँ बराबरको बीमा दावी आएको छ। घटना भएको छ दिनमै यति धेरै बीमा दावी आएको हो। बीमा प्राधिकरणले हिजो सार्वजनिक गरेको तथ्याङ्क अनुसार विभिन्न छ क्षेत्रमा गरेर 25 अर्ब 76 करोड़ 35 लाख रूपियाँ बराबरको बीमा दावी आएको हो। यो भदौ 15 सम्ममा आएको विवरण हो। यसअघि 2072 सालको भूकम्पमा 16 अर्ब 9 करोड़ रूपियाँको बीमा दावी परेको थियो। प्राधिकरणका अनुसार सबैभन्दा धेरै बीमा दावी इन्जिनियरिङ र ठेक्का जोखिममा रहेको देखिएको छ। पारावहन क्षेत्रमा पनि बीमा दावी बढ़ी देखिन्छ। नेपालमा 15 वटा बीमा कम्पनीले सबैभन्दा धेरै दावी द ओरिएन्टल इन्सुरेन्समा आएको जनाएको छ। यो कम्पनीमा 13 अर्ब 4 करोड़ रूपियाँको बीमा दावी आएको हो। कारोबार दैनिकमै अगस्तमा आए 85,000 पर्यटक शीर्षकमा खबर लेखिएको छ। यो वर्ष 85,444 जना विदेशी पर्यटक अगस्त महिनामा मात्र नेपाल आएका छन्। गत वर्ष अगस्तमा 88,680 जना पर्यटक आएका थिए। नेपाल पर्यटन बोर्डले सार्वजनिक गरेको तथ्याङ्क अनुसार अगस्तमा सबैभन्दा धेरै पर्यटक भारतबाट 26,373 जना आएका छन्। यो कुल पर्यटक आगमनको 30.76% हो। यसैबीच एकीकृत डिजिटल प्रणालीबाटै सेवा दिने बारेमा सरकारले तयारी गरेको छ। सरकारले विदेशी लगानीकर्ताका लागि अर्को महत्वपूर्ण सुधारका रूपमा एकीकृत डिजिटल प्रणाली स्थापना गरी एकै बिन्दुबाट सेवा प्रदान गर्न सकिने व्यवस्था गरेको हो। कारोबार दैनिकमा खबर लेखिएको छ। यसैबीच गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन शुरू भएको छ। कृषि विभागले गहुँको समर्थन मूल्य तोक्न स्थलगत अध्ययन शुरू गरेको हो। कोशीमा सुनसरी र उदयपुर, मधेसमा सिराहारा रौतहट, बागमतीमा काभ्रे पलाञ्चोक र धादिङ, गण्डकीमा गोर्खा र तनहु, लुम्बिनीमा नवलपरासी कपिलवस्तु र रूपन्देही, कर्णालीको सुर्खेत र सुदूरपश्चिममा कैलाली र कञ्चनपुरमा टोली अध्ययनमा गएको छ। टोलीले स्थलगत अध्ययन गरी प्रतिवेदन बुझाएपछि गहुँको समर्थन मूल्य निर्धारण गरिने विभागले जनाएको छ। यसैबीच सुदूरपश्चिम प्रदेश सरकारले बहुवर्षीय ठेक्का अलपत्र पार्ने प्रवृत्ति अन्त्य गर्ने तयारी थालेको छ। विगत 8 वर्षमा लगाएका बहुवर्षीय ठेक्काका 145 आयोजनाले प्रदेशको वार्षिक बजेट व्यवस्थापनमा चुनौती थपेको भन्दै प्रदेश सरकारले यस्तो तयारी थालेको हो। आर्थिक वर्ष 2076-77 सड़क तथा पुल निर्माणका लागि लगाइएका बहुवर्षीय ठेक्काको कुल दायित्व 11 अर्ब 33 करोड़ 10 लाख रूपियाँ पुगेको छ। भौतिक पूर्वाधार विकास मन्त्रालयका अनुसार बहुवर्षीय ठेक्कामा रहेका 145 आयोजना मध्ये 70 आयोजनाको म्याद सकिसकेको छ। म्याद सकिएका आयोजनाको दायित्व मात्रै 9 अर्ब 76 करोड़ रूपियाँ रहेको छ। कारोबार दैनिकमा मुकेश चौधरीले धनगढ़ीबाट खबर लेख्नु भएको छ।
0: साझा खबरमा अब विदेशका खबर। इरानमाथि अमेरिकी आर्थिक दबाव बढ़िरहेका बेलामा चिनिया राष्ट्रपति सी जिनफिङ इजिप्टको राजकीय भ्रमणमा पुग्नु भएको छ। एक दशकपछि गएको इजिप्ट भ्रमणले चीन इजिप्ट सम्बन्ध विस्तारसँगै मध्यपूर्वका क्षेत्रीय विषयमा बेजिङको बढ़दो चासोलाई उजागर गर्ने विश्लेषण समेत भएका छन्। इजिप्टका राष्ट्रपतिले कायरोमा श्रीलाई स्वागत गर्नुभएको थियो। भ्रमणमा क्षेत्रीय तथा अन्तर्राष्ट्रिय चासोका विषयमा दुई नेताबीच विचार आदान प्रदान हुने पनि अन्तर्राष्ट्रिय संचार माध्यमले उल्लेख गरेका छन्। विश्व व्यवस्था तीव्र रूपमा परिवर्तन भइरहेका बेलामा युरेसियाका प्रमुख शक्ति राष्ट्र तथा उदयमान क्षेत्रीय शक्तिहरू किर्गिस्तानको राजधानी बिश्केकमा भेला भएका छन्। सांघाई कोअपरेशन अर्गनाइजेशनको शिखर सम्मेलनमा चीन, रूस, भारत, ईरान लगायतका प्रमुख राष्ट्रका नेताहरू सहभागी भएका हुन् र अमेरिकी तेल कम्पनीले भेनेजुएलाका केही महत्वपूर्ण तेल क्षेत्रको संचालन गर्ने जिम्मा पाएको छ। तीमध्ये केही तेल क्षेत्र यसअघि चिनिया कम्पनी र एउटा रूसी कम्पनीले संचालन गर्दै आएको थियो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भेनेजुएलासँग घोषणा गरेको व्यापार तेल उत्पादन सम्झौता अन्तर्गत एनबीआईपीले ती परियोजनाको जिम्मेवारी पाउन सफल भएको अधिकारीहरूलाई उद्धृत गर्दै रोइटर्सले जनाएको छ। भेनेजुएला सरकारले एनबीईपीलाई 14 नयाँ तेल परियोजनाको संचालन गर्ने जिम्मेवारी दिएको छ। तीमध्ये 4 परियोजना यसअघि चिनिया कम्पनीले संचालन गर्दै आएको थियो।
1: तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीग स्थगित भएको छ। सामाजिक सञ्जाल मार्फत हालको परिस्थितिमा पीड़ित परिवार तथा प्रभावित समुदायप्रति ऐक्यबद्धता जनाउँदै लीग स्थगित गर्ने निर्णय भएको आयोजकले जनाएको छ। यसअघि तेस्रो संस्करणको ईडब्ल्यूभीएल आउँदो 15 र 24 असोजमा दशरथ रंगशालाको कवर हलमा आयोजना गर्ने निर्णय भएको थियो। भूटानको थिम्पूमा आयोजना हुने कावा बीच भलिबल टूरमा 4 नेपाली टोलीले प्रतिस्पर्धा गर्ने भएका छन्। नेपाल भलिबल संघले सहभागीलाई विदाई गरेको छ। नेपाली टोली आज भूटान प्रस्थान गर्नेछ। यही भदौ 19-21 आयोजना हुने कावा बीच भलिबल टूरमा नेपालबाट 2 पुरूष र 2 महिला टोलीले सहभागिता जनाउने नेपाल भलिबल संघका महासचिव रोशन श्रेष्ठले जानकारी दिनुभएको छ। यसैबीच खुल्ला पिकलबल प्रतियोगितामा सुवर्ण शाहले पुरूष एकल र डबल्समा च्याम्पियन बन्नुभएको छ। पुलचोकमा रहेको हार्दिक फिटनेसले पहिलो पटक आयोजना गरेको खुल्ला पिकलबलको फाइनलमा सुवर्णले प्रणव खलाललाई सजिलै 11-4, 11-1 हराउनु भएको हो। यसै गरी पुरूष डबलमा सुवर्ण र समीर पोखरेलको जोड़ीले 11-5 र 11-2 हराएर उपाधि जितेको छ। पुरूष एकलमा आयुष श्रेष्ठले मनोज कुमारलाई 11-3, 5-11 र 11-8 हराएर तेस्रो स्थान हासिल गर्नुभएको छ। नेपालमा नयाँ खेलको रूपमा रहेको पिकल बललाई 36 एकल र 46 टीमले डबल्समा सहभागिता जनाएका छन्।
0: बाढ़ी प्रभावितको खोज उद्धार र राहतमा सेनाको प्रयास, मौसम र स्रोत साधन चुनौती, कुराकानी कार्टुन लगायतका सामग्री बाँकी नै छन्। सीआईएनको साझा खबर सुन्दै गर्नुहोला।
6: ग्यासको बिल त लिनुभयो त? एनसेल प्याक किन्नुभयो त? जहिले पनि जहाँ पनि प्याक खरिद गर्नुहोस् अनि 20% ग्यास फिर्ता एनसेल एपमा क्लेम गर्नुहोस्। शर्तहरू लागू हुनेछन्। एनसेल नेपालकै लागि।
5: सामाजिक रूपान्तरणका लागि यो हो सामुदायिक सूचना नेटवर्क सीआईएन।
1: साझा खबरमा अब खाने पानीका नेपाली सेनाले गरेको प्रयास। बाढ़ी प्रभावितको खोज उद्धार र राहतमा सेनाले बढ़ीभन्दा बढ़ी फौज परिचालन गरेको छ। अन्य जिल्लादेखि केन्द्रसम्मका सबै स्रोत साधन परिचालन भएको सेनाले जनाएको छ। मौसम र स्रोत साधनको अझ पनि चुनौती रहेको सेनाको भनाई छ। यसै सन्दर्भमा साथी सुशीला श्रेष्ठले सेनाको जनसम्पर्क तथा सूचना निर्देशनालयको महासेनानी रविन्द्र रेग्मीसँग कुराकानी गर्नुभएको छ।
2: व्यवस्थापन चाहिँ हरेक जति पनि हाम्रो सोर्स चाहिँ फिल्डमा तैनात भएको छ त्यसमा चाहिँ सबै कमान्डर छ र त्यसमा चाहिँ भएको खोज चाहिँ उहाँले चाहिँ त्यहाँको वस्तु स्थिति अवस्था हेरेर त्यो टोलीलाई चाहिँ काम गर्ने रेस्ट रिलिफको व्यवस्था गर्नुभएको छ।
7: अहिले अब नुवाकोट र रसुवा अलि बढी प्रभावित, धादिङ पनि अलि बढी प्रभावित, यी तीनवटा जिल्लामा चाहिँ नेपाल सेनाको यही भएको जनशक्तिले पुगिरहेको छ कि बाहिर जिल्लाबाट पनि यहाँहरूले बोलाइरहनु भएको छ?
2: होइन, यो चाहिँ यहाँको जुन चाहिँ नेपाली सेनाको जनशक्ति छ त्योभन्दा नै बाहिरबाट नै हाम्रो फौज आएर तैनात छ।
7: अहिले अब कस्तो कस्तो जटिल ठाउँमा, अप्ठ्यारो ठाउँमा सजिलो छैन नि त उद्धार गर्न, खोजको काम गर्नलाई चुनौती चाहिँ के छ नेपाली सेनाले भोगिरहेको?
2: अहिलेको सबभन्दा ठुलो चुनौती भनेको नै जमिन आफैमै एउटा चुनौती छ र अर्को चाहिँ मौसम, र हामीले गर्नुपर्ने कतिपय कुराहरू मौसमको कारणले गर्दाखेरि भनेको ठाउँमा चाहिँ टोली पुग्न सकेको छैन, आवश्यक क्रिटिकल आइटम्सहरू पनि पुग्न नसकेको अवस्था छ, त्यस्तै गरी जमिन पनि एकदमै अप्ठ्यारो छ, र त्यसपछि आएको चाहिँ यो जुन चाहिँ हिलो त्यसलाई मडी ल्यान्ड त्यो लेदोले गर्दाखेरि चाहिँ काम गर्न पनि कठिनाइ भएको छ। त्यसले गर्दा अलिक खासै हेर्दाखेरि चाहिँ मडी ल्यान्ड जमिन र मौसम नै हाम्रो चाहिँ ठुलो चुनौती रहेको छ।
7: तपाईँहरूले आफ्ना जो सेना हुनुहुन्छ उहाँहरूको सुरक्षाको लागि कस्तो खालको व्यवस्था गर्नुभएको छ नि? अरूको सुरक्षामा खटिटा खटिँदै अस्ति केही प्रहरीहरू चाहिँ विपदको सूचना दिन जाँदै गर्दाखेरि उहाँहरूलाई पनि सँगसँगै बगाएको भन्ने पनि आयो होइन? अहिले पनि जोखिम उत्तिकै छ, जुनसुकै बेला ताल फुट्न सक्ने भन्ने खालको कुराहरू पनि आइरहँदाखेरि अब रातिको समयमा पनि काम गरिरहनु भएको छ, खोलाकै किनारमै हो बगरमै हो काम गर्ने होइन? यसमा चाहिँ के छ यहाँले गर्नुभएको तयारी व्यवस्थापन?
2: हाम्रो चाहिँ सुरक्षा बिना उद्धार त हुन सक्दैन, सुरक्षाको लागि चाहिँ हाम्रो चाहिँ सटेन एउटा चाहिँ एसओपी अथवा आरओई भन्ने हुन्छ, स्टार्टिङ अपरेटिङ प्रोसिजर र रुल्स अफ इन्गेजमेन्ट अनुसार चाहिँ आफ्नो सुरक्षाको पूर्ण पट्टाबुटी गरी खोज तथा उद्धार कार्यमा लागिरहेको छ।
1: यो कुराकानी हामीले गरेका थियौं नेपाली सेनाको उद्धारमा खटिएका जनसम्पर्क तथा सूचना निर्देशनालयका महासेनानी झविन्द्र रश्मीसँग। यो कुराकानीसँगै हामी साझा खबरको अन्त्यमा आइपुगेका छन्। सामुदायिक रेडियो प्रसारक संघद्वारा संचालित सीआईएनको बिहान छ बजेको साझा खबर सक्नु अघि मुख्य मुख्य खबर फेरि एकपटक।
0: विनाशकारी बाढ़ीमा 16,00,000 प्रभावित, पूर्वाधार विकास मन्त्रालयद्वारा बाढ़ी प्रभावितलाई 21 दिनभित्र प्रारम्भिक पुनर्स्थापना तथा आवश्यक व्यवस्थापनमा काम अघि बढ़ाउन कार्यदल गठन गरिने, प्रतिनिधि सभाको बैठक आज बस्दै।
1: बाढ़ीबाट क्षति पुगेका रसुवा, नुवाकोट र धादिङका मुख्य सड़क मर्मत तथा वैकल्पिक सड़क संचालनको काम तीव्र। पृथ्वी राजमार्ग अन्तर्गतको कृष्णभीर पहिरोले अवरूद्ध सड़क खुलाउन कम्तीमा 2 हप्ता लाग्ने।
0: देउबा कांग्रेसको देउबा पक्षले छुट्टै महाधिवेशन कार्यतालिका सार्वजनिक गर्दै बाढ़ी पहिरोले खाद्य आपूर्तिमा असहज, मूल्य उपभोग्य मूल्यको वस्तुको मूल्य वृद्धि, उपत्यकामा ग्यास आयात सहज बन्दै।
1: चीनिया राष्ट्रपति इजिप्टको भ्रमणमा रहँदा इरानमाथि दबाव, युरेसियाका प्रमुख शक्ति राष्ट्रहरूको भेला किर्गिस्तानमा, भेनेजुलाका केही महत्वपूर्ण तेल खानी अमेरिकी कम्पनीले संचालन गर्ने।
0: र तेस्रो संस्करणको एभरेस्ट महिला भलिबल लीग स्थगित, काबा बीच भलिबल टूरमा सहभागी हुन आज 4 नेपाली टोली भूटान प्रस्थान गर्ने। खुला पिकवल प्रतियोगितामा सुवर्ण च्याम्पियन।
1: हवस् त, आजको लागि साझा खबरको समय सकिएको छ। साझा खबर प्राविधिक साथी सुनिल राज भारतलाई धन्यवाद दिँदै सन्तोष गन्धर्व र म दीपक आचार्य विदा भयौं। यसपछि देशभरिका सामुदायिक रेडियोबाट कार्यक्रम पोषण संवाद प्रसारण हुनेछ, सुन्ने प्रयास गर्नुहोला।
8: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
9: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
8: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर 4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
9: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
8: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, बैतेश्वर 4 काभ्रे बगर दोलखा।
10: सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा,
1: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने,
0: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन,
1: आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने,
0: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक,
1: व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध।
0: वार्षिक साधारण सभा सञ्चालन हुने नीति समय र स्थान
1: 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जेरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि
0: भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठुटनेरी वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि
1: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबेक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि
0: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरीशंकर गाउँपालिका क्षेत्र
1: भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र
0: असोज 1 गते मार्बु वडा कार्यालयमा बैतेश्वर वडा नम्बर 7 क्षेत्रका लागि
1: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कालिङचोकको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र
0: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि
1: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यारसा र मजुवा बैतेश्वर वडा नम्बर 8 को एबु क्षेत्रका लागि
0: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
1: मेटी 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
0: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
1: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
0: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
1: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
0: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइ
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
0: थ
2: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: मुख्य कार्यालय मैना पोखरी 0949411030
2: नामदु सेवा केन्द्र नामदु 98513221636
1: सेवा केन्द्र गैरीमुदी 98513221437
2: जुगु सेवा केन्द्र जुगु 98513221141
1: चरीकोट सेवा केन्द्र चरीकोट 98513221434
2: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98513221147
1: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतिसुर गाउँपालिका 5 मैना पोखरी दोलखा।

0: पुरानो बाइक एक्सचेन्ज गरेर झ्याम्मै नयाँ बजाज किन्न चाहनुहुन्छ?
1: त्यसो भए यो चान्स झुकिएर पनि नछुटाउनुहोस्,
0: किनकि बजाज एक्सचेन्ज मेलामा तपाईँको पुरानो बाइकको हाइएस्ट भ्यालुएसन झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्स जेरो सर्भिस चार्ज अनि फ्री हेलमेट पनि पाउन सक्नुहुन्छ।
1: पुरानो बाइकको टेन्सन छोड्नुहोस्, नयाँ बाइक घर लग्ने प्लान बनाउनुहोस्।
2: यही भाद्र 21 गतेदेखि 27 गतेसम्म बुस्ट अटो हब प्रणालीको सहकारीमा बजाज मान्यता प्राप्त रामीण लक्ष्मण मोटरसाइकल वर्कसपले दोलखा जिल्लाको बेगु गाउँपालिका सिंगटी बजार मन्दिर नजिकै बजाज एक्सचेन्ज मेला ल्याउँदैछ।
0: साथै सेकेन्ड ह्यान्ड बाइकहरू लिन चाहनुहुन्छ भने उपलब्ध हुनेछ। मौकाको फाइदा उठाउनु हुन सम्पूर्णमा जानकारी गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9851402094 र 9840079

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए त पल्ला घरे साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नर्सरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्ष से 3.4 मेगाहर्ट्ज।

0: बिहान 7 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज र जिरी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्र एपमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। शुरूमा मुख्य समाचारका शीर्षकहरू। रसुवा बाढ़ीका कारण करिब 16 लाख मानिस प्रभावित, ज्यान गुमाउनेको संख्या 1000 नाग्यो। 3 जिल्लाको 7000 घर क्षतिग्रस्त, सड़क पूर्वाधारमा 30 अर्बको क्षति। बाढ़ीमा ज्यान गुमाएका 85 जनाको शव गोकर्णेश्वर स्थित जंगलमा व्यवस्थापन। बागमती प्रदेशमा सरकार गठन विरूद्ध परेको रिटमा अन्तरिमादेश दिन अस्वीकार। बाढ़ी प्रभावितका लागि दोलखामा रहेका 2 दोलखारी व्यवसायीद्वारा 72 लाख सहयोग। र अमेरिकी आर्थिक कार्यवाहीमा ईयूको समर्थन प्रति इरानको निन्दा।
1: चात्र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौं। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
2: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउ

0: पदार्थहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क मैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
0: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
1: थप जानकारीका लागि सम्पर्क

0: 011725 नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
1: अब समाचार विस्तारमा। भदौ 10 गते नेपाल चीन सीमा नजिकै गएको हिम पहिरो र त्यसपछिको बाढ़ीका कारण करिब 16 लाख मानिस प्रभावित भएको सरकारले सार्वजनिक गरेको पहिलो स्थिति प्रतिवेदनमा उल्लेख छ। बाढ़ीपछि भोटेको सितृसुली नदी करिडोरमा ठूलो मानवीय तथा भौतिक क्षति भएको जनाउँदै राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले मंगलबार प्रतिवेदन सार्वजनिक गर्दै यस्तो जनाएको हो। प्रतिवेदनले रसुवा र नुवाकोटलाई अति प्रभावित जिल्लाको सूचीमा राखेको छ भने धादिङ, गोर्खा र चितवन मध्यम रूपमा प्रभावित जिल्लाको रूपमा सूचीकृत गरेको छ। रसुवा बाढ़ीका कारण ज्यान गुमाउनेको संख्या 1000 नागेको छ। प्राधिकरणले हिजो दिउँसो सार्वजनिक गरेको तथ्याङ्क अनुसार बाढ़ीमा परिमृत्यु भएका 1003 जनाको शव फेला परेको हो। विपदमा परिहालसम्म 279 जना घाइते भएका छन्। घाइते मध्ये 168 जना विभिन्न अस्पतालमा उपचारपछि डिस्चार्ज भइसकेका छन् भने नेपाली सेना मार्फत 2740 जनाको उपचार गरिएको छ। बाढ़ीमा परि 3916 जना अझै सम्पर्कविहीन छन्। हालैको बाढ़ी र पहिरोका कारण रसुवा, नुवाकोट र धादिङमा ठूलो भौतिक क्षति भएको छ। सड़क विभागमा हिजो आयोजित पत्रकार सम्मेलनमा बोल्दै शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराले बाढ़ीका कारण निजी आवास र सार्वजनिक संरचनामा अरबौंको क्षति भएको जानकारी दिएका हुन्। भोटेको चित्रेसुली बाढ़ीले सड़क तथा पुलमा मात्र 30 अर्ब बराबरको संरचना क्षति भएको पाइएको छ। सड़क विभागका महानिर्देशक विजय जयसेका अनुसार प्रारम्भिक अध्ययनमा सड़क पूर्वाधारमा करिब 30 अर्बको क्षति देखिएको हो। यसअघि विभागले करिब 20 अर्ब रूपियाँको क्षति अनुमान गरे पनि कृष्णवीर र त्रिशुली नदी क्षेत्रमा भएको क्षतिको थप विवरण आएपछि प्रारम्भिक क्षतिको अनुमान करिब 30 अर्ब रूपियाँमा आएको उनले बताए। क्षतिग्रस्त सड़क पुल तथा अन्य संरचनालाई थप सुरक्षित र आधुनिक प्रविधि सहित पुननिर्माण गर्न करिब 50 अर्ब लगानी आवश्यक पर्ने विभागको अनुमान छ। सड़क विभागमा थपका 31 वटा पुल बगेको उनले जानकारी दिए। यसमध्ये 3 स्थानमा बेरीब्रिज राख्ने सरकारको तयारी छ। भोटेकोशीमा आएको बाढ़ी तथा पहिरोबाट 7570 भवनमा क्षति पुगेको प्रारम्भिक तथ्याङ्क छ। शहरी विकास तथा भवन निर्माण विभागका महानिर्देशक रविन्द्र बोहराले यसअघि करिब 5 देखि 6 हजार भवनमा क्षति पुगेको अनुमान गरिए पनि पछिल्लो अध्यावधिक तथ्याङ्क अनुसार क्षतिग्रस्त भवनको संख्या 7570 पुगेको जानकारी दिए। उनका अनुसार तथ्याङ्क संकलन र क्षतिको वर्गीकरणको काम अझै जारी रहेकाले संख्या थपगढ़ हुन सक्नेछ। बागमती प्रदेशमा सरकार गठन विरूद्ध परेको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ। बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरलाई काम गर्न रोक लगाउन माग गर्दै दायर गरिएको रिटमा अदालतले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। बागमती प्रदेशकी राप्रपा प्रमुख सचेतक कुमारी तामाङले बहुमत प्राप्त नगरेको व्यक्तिलाई मुख्यमन्त्री नियुक्त गरिएको दावी गर्दै नियुक्ति बदर गर्न र मुख्यमन्त्रीलाई कुनै पनि कार्य गर्न नदिन अन्तरिम आदेशको माग गर्दै रिट दायर गरेकी थिइन्। तर उच्च अदालत पाटन हेटौडा इजलासका न्यायाधीश जनक पाण्डे र किरण कुमार पोखरेलको संयुक्त इजलासले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो। अदालतले मुख्यमन्त्री किरण थापा मगर 2083 भदौ 4 गते नियुक्त भएको र भदौ 9 गते नै प्रदेश सभाबाट विश्वासको मत प्राप्त गरिसकेको तथ्यलाई आधार मानेको छ। मन्त्री परिषद गठन भई कार्य सञ्चालन गरिसकेको अवस्थामा प्रदेशको कार्यपालिकालाई लामो समयसम्म सुन्ने स्थितिमा राख्दा तत्काल गर्नुपर्ने काम कारवाहीमा प्रत्यक्ष असर पर्न सक्ने आदेशमा उल्लेख छ। अदालतले रिटमा उठाइएका अन्य संवैधानिक र कानूनी प्रश्नहरूको निरूपण अन्तिम फैसलाको समयमा हुने जनाउँदै तत्काल अन्तरिम आदेश जारी गर्न नमिलेको प्रश्न पारेको छ। हामीसँग अझै समाचार बाँकी नै छन्। तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो।
2: आ, आ, आ, आ, आ, आ, आ, आ, छोराको बिहे पनि नजिकै आइसक्यो। बच्चा ल्याउनु बच्चा नल्याउनु विवाहका लागि भोज भत्केर टेन्ट कुर्सी भाँडाकुँडा म्युजिक लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू

0: 大概两种了大问题呢
1: 耶他为了给一本你台前的卡卡机他为了把你个相不能相不能的北京市 rental and catering service 这个什么白眼睛
0: 喂喂喂喂喂喂喂喂喂喂喂喂喂
2: हजुरहरुकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरिकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज स्टेन्ड चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482383 98410228883 र कृष्ण श्रेष्ठ 98640021
4: बैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
3: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श 24 घण्टा इमर्जेन्सी सेवा आँखा सम्बन्धी सेवा दन्त सेवा फार्मेसी सेवा एक्सरे भिडियो एक्सरे रक्त परीक्षण होम सर्भिस ल्याब सेवा र निशुल्क टिकट अन्य विभिन्न सेवाहरू सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली बेगुचार सिंगटी लामापगर जाने बाटोको दायाँ पट्टि सम्पर्क नम्बर 97 67 39 57 22।
2: तपाई यतिखेर हाम्रो रेडियो र जीडीएफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradioefm.org.np र हाम्रो पात्र एप्समा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीमा ज्यान गुमाएका 85 जनाको शव काठमाण्डौको गोकर्णेश्वर स्थित जंगलमा व्यवस्थापन गरिएको छ। सोमबार मध्याहसम्म पनि पहिचान खोल्न नसकेका शवको हिजो बेलुकी 3 सुरक्षाकर्मीको टोलीले गोकर्णेश्वर नगरपालिका 7 स्थित नेपाल ट्रस्टको नाममा रहेको जंगलमा व्यवस्थापन गरिएको हो। यस अघि त्रिवी सेक्सन अस्पतालमा राखिएको ती शव जंगलमा लैजानु पहिले पहिचानका लागि प्रहरीले आफ्नो साइटमा राखेर डीएनए परीक्षणका लागि फोरेन्सिकका सबै प्रक्रिया पूरा गरेर जंगल लगिएको जिल्ला प्रहरी परिसर काठमाण्डौका प्रवक्ता एसपी दान बहादुर थापाले बताए। सोमबार दिउँसोपछि ल्याइएका शव भने त्रिवी सेक्सन अस्पतालमै राखिएको छ। ती शव पनि केही दिनमै पहिचान नभएमा त्यही लगेर व्यवस्थापन गरिनेछ। सो सब पहिचान हुन नसके डीएनए संकलन लगायत आवश्यक प्रक्रिया पूरा गरेर व्यवस्थापन गरिने प्रहरीले जनाएको छ। प्रहरीले सम्बन्धित जिल्ला प्रहरी कार्यालय र काठमाण्डौमा नेपाल प्रहरी अस्पताल महाराजगंजबाट डीएनए परीक्षणका लागि नमूना संकलन गरिरहेको छ। रसुवा बाढ़ीमा ज्यान गुमाउनेको संख्या करिब 1100 पुग्दा 100 जनाको पनि सब आफन्तलाई बुझाउन सकिएको छैन। रसुवाको भोटेकोशीमा आएको बाढ़ी प्रभावितका लागि विदेशमा रहेका 2 दोलखाली व्यवसायीहरूले 72 लाख रूपियाँ सहयोग गरेका छन्। दोलखाको खोपाचाको घर भई हाई हाल अस्ट्रेलियामा रहेका दीपक खड्काले बाढ़ी प्रभावितका लागि 51 लाख सहयोग गरेका हुन्। उनी संस्थापक एवं अध्यक्ष भएको अस्ट्रेलिया स्थित 2 शैक्षिक संस्थाले करिब 51 लाख सहयोग गरेका हुन्। खड्काको नेतृत्वमा संचालित क्राउन इन्स्टिच्यूट अफ हायर एजुकेशन र क्राउन इन्स्टिच्यूट अफ बिजनेस एण्ड टेक्नोलोजी अस्ट्रेलियाले संयुक्त रूपमा 48,517 अस्ट्रेलियन डलर प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा प्रदान गरेका हुन्। यसै दुलखाको बैतेश्वर गाउँपालिका घर भई जापानमा बस्दै आएका टीका श्रेष्ठले 21 लाख सहयोग गरेका छन्। श्रेष्ठको कम्पनी पूर्ण ट्रेडिङ जापानले सोमबार प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा यस्तो रकम जम्मा गरेको हो। उनले प्रभावितको उद्धार राहत तथा पुनर्स्थापनाका लागि सहयोग गरेको बताएका छन्। इण्डियन आयल कर्पोरेशनबाट पेट्रोलियम पदार्थको खरीद मूल्य बढ़ेर आए पनि नेपाल आयल निगमले सर्वसाधारणका लागि इन्धनको बिक्री मूल्य नबढ़ाउने निर्णय गरेको छ। भोटे कोशी नदीमा आएको असाधारण बाढ़ीका कारण उत्पन्न विषम परिस्थितिलाई ध्यानमा राख्दै निगम संचालक समितिले मूल्य यथावत राख्ने निर्णय लिएको हो। यद्यपि बाढ़ी पहिरोका कारण नागरिकले भोग्नु परेको असहज परिस्थितिलाई मध्यनजर गर्दै निगमले भदौ 17 गते बिहान 12 बजेदेखि लागू हुने गरी साबिकै खुद्रा बिक्री मूल्य कायम गरेको छ। पोखरा र भैरवका लागि भने अन्तर्राष्ट्रिय हवाई इन्धन ब्रेक इभेन पोइन्टमा बिक्री गरिने जनाइएको छ। रसुवा बाढ़ीले ठूलो क्षति गरेपछि अन्य क्षेत्रमा पनि बाढ़ीको त्रास बढ़ेको छ। विशेष गरी भोटेको सी बाढ़ीपछि छोरल्पा हिमतालको त्रास बढ़ेको हो। हिमताल विस्फोटको त्रासका कारण तामाकोशी र सुनकोशी नदी किनारका बासिन्दामा चिन्ता थपिएको छ। प्रस्तुत छ एक रिपोर्ट।
5: रसुवाको भोटेकोशीमा आएको बाढ़ीले अकल्पनीय जनधनको क्षति गरेसँगै तामाकोशी किनारमा बस्ने मानिसहरू त्रसित बन्न थालेका छन्। नेपालका जोखिमयुक्त हिमताल मध्ये एक छोरल्पा हिमतालको सम्भावित विस्फोटको खतराले स्थानीयमा त्रास थपिएको हो। रोलवाली हिमश्रृंखलामा रहेको छोरल्पा हिमताल र त्यहाँ बनेका अन्य साना तालहरू समेत विस्फोट हुने भयले दोलखादेखि रामेछाप र सिन्धुली समेतका तामाकोशी र सुनको कोशी नदी किनारका बासिन्दामा त्रास बढ़ेको छ। नदीमा पानीको बहाव बढ़न र सुसाउन थाले लगत्तै स्थानीय त्रसित हुने गरेका छन्। भोटे कोशीको बाढ़ीपछि विस्फोटको उच्च जोखिममा रहेको छोरोल्पा हिमतालको त्रासले नदी किनारका मानिसहरू राति राम्रोसँग निदाउन समेत नसकिएको बताउँछन्। इसी मोडको अध्ययन अनुसार छोरोल्पा हिमताल उच्च जोखिममा रहेको हिमताल हो। जोखिम न्यूनीकरणका लागि सन् 2000 छोरल्पा हिमतालमा बनाइएको 5 मिटर गहिरो र 70 मिटर लामो नहरले तालको पानीको सतह 3 मिटर घटाउन मदत गरेको थियो। थप नहरहरू निर्माण गरेर तालको पानीको सतह थप 15-17 मिटर तल झार्नु पर्ने विज्ञहरूले सुझाव दिए पनि त्यसै यता तालको सतह घटाउने कुनै काम हुन सकेको छैन। जलवायु परिवर्तनका कारण भएको तीव्र तापक्रम वृद्धिसँगै छोरल्पाबाट आउन सक्ने सम्भावित बाढ़ी र तल्लो तटीय क्षेत्रमा पर्ने असरका बारेमा उच्च चिन्ता छ। सन् 2008 1.55 वर्ग किलोमिटर रहेको छोरल्पा तालको क्षेत्रफल सन् 2022 बढ़ेर 1.65 वर्ग किलोमिटर पुगेको थियो। अधिकतम गहिराई भने 136.5 मिटरबाट घटेर 125.6 मिटरमा झरेको थियो। त्यसै यता छोरल्पाको सम्भावित जोखिमको अध्ययन हुन सकेको छैन। हिउँ पग्लिने क्रम तीव्र भएसँगै रोलवाली क्षेत्रमा अरू ससाना तालहरू पनि बनिरहेका छन्। छो नागपुर नामकको ताल पनि विस्तार भइरहेको छ। रोलवाली क्षेत्रमा रहेको छोरल्पा लगायतका हिमताल वा चीन तर्फको भूभागमा रहेका हिमताल विस्फोट भए नेपालतर्फ ठूलो विनाश निम्तिने छ। छोरल्पा हिमताल विस्फोट भएमा दोलखाको ना बेदिङ गोंगर खोला दोङयाङ र सिंगटी भोरले नागदह तामाकोशी मालुखोला सीतली र किर्नेटार तथा रामेछापको मन्थली सहित सुनकोशी किनारसम्मका दर्जनौ बस्ती र हजारौं घर परिवार जोखिममा पर्नेछन्। छोरल्पाको सम्भावित जोखिमपछि राखिएका साइरनहरूले काम गर्न छाडेका छन्। पूर्व चेतावनी प्रणालीहरू स्थापना नभएका कारण नागरिकले हिमपहिरो वा हिमताल विस्फोटको सूचना समयमै नपाएर ज्यान गुमाउनु पर्ने अवस्था निम्तिन सक्नेछ। लक्ष्मी थामी हाम्रो रेडियो चरीकोट।
2: बाढ़ी प्रभावितको उद्धार राहत र पुनर्स्थापनाका लागि सर्वदलीय संयन्त्रलाई तल्लो तहसम्म गठन गर्ने सहमति जुटेको छ। सर्वदलीय बैठकपछि संचारकर्मीहरूसँग कुरा गर्दै एमाले नेता प्रदीप गेवालीले केन्द्रदेखि स्थानीय तहमा राजनीतिक संयन्त्र गठन गर्ने सहमति जुटेको बताए। पालिकामा पालिका अध्यक्ष प्रदेश मुख्यमन्त्रीको नेतृत्वमा संयन्त्र तयार बनाएर जान सरकारलाई सुझाव दिइएको उनको भनाई छ। केन्द्रमा रवि लामिछाने नेतृत्वमा उच्चस्तरीय राजनीतिक संयन्त्र बनेसँगै बागमती प्रदेश बाढ़ी प्रभावित जिल्ला र पालिकामा राजनीतिक संयन्त्र बनाउने सहमति भएको राजसपा प्रवक्ता जगदीश खरेलले बताएका छन्। रसुवाको भुटेकोशी नदीमा आएको भीषण बाढ़ीबाट प्रभावित सिन्धुपाल्चोकको बाह्रविसे नगरपालिकाका 61 परिवारलाई पालिकाले 1,15,000 राहत दिने भएको छ। बेपत्ता तथा मृतकका परिवारलाई तत्काल राहत उपलब्ध गराउने उद्देश्यले नगरपालिकाले प्रति परिवार 1,15,000 रूपियाँ राहत दिने निर्णय गरेको मेयर बालकृष्ण बस्नेतले जानकारी दिए। उनका अनुसार नगरपालिकाको विपद व्यवस्थापन कोषबाट सो रकम उपलब्ध गराइनेछ। भुटेकोशी बाढ़ीमा 12 विषयका 61 जना नागरिक प्रभावित भएकोमा एकजनाको शव फेला परेको छ भने 60 जना अझै बेपत्ता रहेको नगरपालिकाले जनाएको छ। रोजगारीको सिलसिलामा रसुवा पुगेका 12 विषय नगरपालिकाका नागरिकहरू बाढ़ीमा परेका हुन्। दोलखाको जिरी नगरपालिकाका नगर प्रमुख बेपत्ता भएका नागरिकको खोजीका लागि बाढ़ी प्रभावित क्षेत्रमा पुगेका छन्। नगर प्रमुख जिरेल भुटेकोशीको बाढ़ीपछि बेपत्ता भएका परिवारका सदस्यहरूसहित खोज तलाशका लागि नुवाकोट पुगेका हुन्। हिजो बिहान त्रिशुली पुगेका नगर प्रमुख जिरेलले जिल्ला समन्वय समिति नुवाकोट र नेपाली सेनाको त्रिशुली स्थित ब्यारेकमा बेपत्ता भएका जिरीका नागरिकको विवरण बुझाएका छन्। उनले नुवाकोटका सांसद समन्वय प्रमुख र सुरक्षा निकायका प्रमुखहरूलाई भेटेर बेपत्ता भएका आफ्ना नागरिकको खोज तलाश र उद्धार गरिदिन आग्रह गरेका छन्। नगर प्रमुख जिरेलको साथमा बाढ़ीपछि बेपत्ता भएका जिरी सातका प्रकाश तमाङ र जिरी नौका दोष बहादुर तमाङको परिवारका सदस्यहरू पनि नुवाकोट पुगेका छन्। नगर प्रमुख जिरेलले भुटेकोशी नदीमा बेपत्ता बाढ़ीमा बेपत्ता भएकाहरूको खोजीका लागि आफू र पीड़ित परिवारका सदस्यहरू नुवाकोट पुगेको र रसुवाको धुन्चेसम्म पुग्ने प्रतिक्रिया दिए। भुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीपछि रसुवा र नुवाकोटमा पुगेका जिरीका 7 जना नागरिकहरू बेपत्ता छन्। बेपत्ता हुनेहरूमा प्रकाश तमाङ, विजय खत्री, भीमबहादुर तमाङ, टेमबागी सिंह, दोष बहादुर तमाङ, दान बहादुर तमाङ र तेज बहादुर जिरेल छन्। यसअघि दिल बहादुर जिरेल र काजु तमाङ पनि सम्पर्कविहीन भएकोमा उनीहरूको उद्धार भइसकेको छ। अमेरिकी आर्थिक कार्यवाहीमा ईयूको समर्थनप्रति इरानले निन्दा गरेको छ। इरान विरूद्ध अमेरिकाले जारी गरेको आर्थिक कार्यवाहीमा युरोपियन युनियन ईयूको समर्थनप्रति निन्दा गर्दै इरानको विदेश मन्त्रालयका प्रवक्ता इस्माइल बाघाईले युरोपले अब रणनीतिक स्वायत्तता दावी गर्न नसक्ने बताएका छन्। प्रवक्ता बाघाईले अमेरिकामा आयोजित G20 अर्थमन्त्रीहरू र सेन्ट्रल बैंकका गवर्नरहरूको बैठकमा सोमबार जारी गरिएको ईयू वक्तव्यको जवाफमा सामाजिक सञ्जाल एक्स मार्फत यस्तो टिप्पणी गरेका हुन्। युरोपियन युनियनले इरानले आफ्ना गतिविधिहरू रोकी र विश्वासका साथ शान्तिवार्तामा संलग्नता सुनिश्चित गर्नुपर्ने अमेरिकी दबावलाई स्वागत गरेको छ। यसरी वाशिङटनको एक पक्षीय आदेश कार्यान्वयन गर्दा युरोपले आगामी दिनमा रणनीतिक स्वायत्तताको विषयमा बहस गर्न नसक्ने बाघाईले बताएका छन्। अमेरिकी आर्थिक कार्यवाहीमा ईयूको समर्थनप्रति इरानले निन्दा गरेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बिहान 7 बजेको विशेष बुलेटिन यहीँ सकिन्छ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
6: यो हो हाम्रो रेडियो 103.4 MHz।
7: धुलीखेल अस्पताल दुलखा, अस्पताल दुलखाको सूचना। धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ। हाम्रा सेवाहरू शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
8: 24 घण्टा आकस्मिक सेवा,
7: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
8: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
7: चौबीसै घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
8: चौबीसै घण्टा फार्मेसी सेवा,
7: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
8: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
7: हार्ड चोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
8: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
7: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
8: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
9: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन,
7: अन्य थप जानकारीको लागि
9: सम्पर्क नम्बर 0494-12-020।
8: धुलिखेल अस्पताल दोलखा, अस्पताल दोलखा।

0: मुख्या कस्तो खल्लो दूध पानी मिसाएको रहेछ, हामी त खाँदैनौ।
1: होइन है बुढा, डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दुध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिडिसी दुध लिएर आऊ न।
3: ल ल, म दोलखा डेरीको नम्बर वान डिडिसी दुध नै लिएर आइहाल्छु।
0: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिडिसी दुध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिडिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिडिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-020।
0: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: 个物业把你拿去给俺行哦，我占了路，我占了了路，没完个垃圾活，我干了顶的过谁玩的？果然牛的个啷个天，俺我先管你，好，我那啥我那都干，我再给两两了，再问题呢？
1: 耶，他为了第一把你抬起来干干净，他为了把你个香铺那下面那的 British Rental and Catering Service 这一块么摆进去？
0: 哎，我装一罐，我一勺，我一瓶，我后面那啥子？
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम सरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482883 98410222883 र कृष्ण श्रेष्ठ 98640021।
4: वैदेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567 9763 58033।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: पहिले पाँडे त तो राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस? बिहेतिर हो कि क्या हो?
6: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
5: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
7: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
6: के हुनु नि बित्ती, मनोकामनाको कुरा हो नि, होइन?
5: हो नि पाँडे, मनोकामना नै किन, बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
6: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
5: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
6: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
7: पाण्डहरू गइहालौ न, सकिगो नि।
8: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
6: प्रोपाइटर स्कूलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
5: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
6: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
7: पाण्डहरू गइहालौ न, सकिगो नि।
8: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु

0: एकीकृत घुम्ती सेवा शिविर संचालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना। जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर संचालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू योजना सम्झौता अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण स्वास्थ्य बीमा पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण शिविर संचालन हुने मिति समय र स्थान मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6 भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7 भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4 भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5 भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3 भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8 भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9 भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2 भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1 स्थान सम्बन्धित वडा कार्यालय भवन समय सबै स्थानमा बिहान 11 बजे नोट शिविर सम्बन्धी थप जानकारीका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा
1: होइन ए पाँडे सोल्टी कसको टिभी बोकेर हिँड्यौ निकै हतारमा छौ त
2: कठै बरी लैलै कसको टिभी बोक्नु नि भिट्टी आफ्नै टिभी बिग्रियो अनि बनाउन जान लागेको नि बनाउने पो कहाँ होला त होइन
1: त्यति कुरामा पनि चिन्ता गर्नु पर्छ त सदरमुकाम चरीकोटबाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्समा लैजाऊ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छन् नि सकेको नि
2: ए हो र त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
0: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा 20 सिपेमा यहाँ फ्रिज डिप फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। को संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने, ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक, व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट।

0: वार्षिक साधन सभा संचालन हुने मिति समय र स्थान
1: 2083 भदौ 26 गते ठुलोपातल चिपचिपीमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जिरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि
0: भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठुटनेरी वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि
1: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबिक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि
0: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र
1: भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र
0: असोज 1 गते मार्बु वडा कार्यालयमा बैतेश्वर वडा नम्बर 7 क्षेत्रका लागि
1: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कालिम्चोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र
0: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि
1: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर वडा नम्बर 8 को एबु क्षेत्रका लागि
0: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ
1: मेटी 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने
0: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने
0: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने
1: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने
0: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ
1: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ
0: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ
0: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
1: मुख्य कार्यालय मैना पोखरी 0 49 4 11 0 30
0: नामदु सेवा केन्द्र नामदु 98 51 322 136
1: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98 51 32 21 37
0: जुगु सेवा केन्द्र जुगु 98 51 322 141
1: चरीकोट सेवा केन्द्र चरीकोट 98 51 32 31
0: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98 51 322 147
1: भेषबहादुर मिचार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका 5 मैना पोखरी दोलखा

0: उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463878 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड बैतेश्वर चार काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: त्या कसं खाल्लं दूध पाणी मिस ऐकू राहायचं आणि तर खा दे ना.
1: होइन है बुढा, डीडीसी को लोगो नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको?
2: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन. अलि राम्रो दूध ल्याउन सक्दैनौ?
3: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
2: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न.
3: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु.
0: आहा, कति मिठो दुध! अब देखि सधैँ डीडीसी दुध नै लिएर आउनुहोस् है बाबा.
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं. साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्नु हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ.
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार. संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमल्ती, जपी, भिरकोट साथै कारखाना र परका क्षेत्रहरू.
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा. सम्पर्क 0949421020.
5: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखाको सूचना. धुलिखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ. हाम्रा सेवाहरू: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
6: 24 घण्टा आकस्मिक सेवा,
5: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
6: डिजिटल सीआर सिस्टमद्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
5: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
6: 24 घण्टा फार्मेसी सेवा.
5: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
6: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
5: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
6: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
5: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
6: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
7: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन.
5: अन्य थप जानकारीको लागि
7: सम्पर्क नम्बर 0949412020.
5: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा.
0: सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज.

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन। रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै पक्ष तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजैबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? खै कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: के तपाईँ चरीकोट काठमाडौँ यात्रा आरामदायी, सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाडी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली।

0: हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: पुरानो बाइक एक्सचेन्ज गरेर झ्याम्मै नयाँ बजाज किन्न चाहनुहुन्छ?
2: त्यसो भए यो चान्स झुकिएर पनि नछुटाउनुहोस्,
1: किनकि बजाज एक्सचेन्ज मेलामा तपाईँको पुरानो बाइकको हाइएस्ट भ्यालुएसन झ्याम्मै, क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्स, जेरो सर्भिस चार्ज अनि फ्री हेलमेट पनि पाउन सक्नुहुन्छ।
2: पुरानो बाइकको टेन्सन छोड्नुहोस्, नयाँ बाइक घर लग्ने प्लान बनाउनुहोस्।
3: यही भाद्रो 21 गतेदेखि 27 गतेसम्म बुस्ट अटो हब प्रणालीको सहकारीमा बजाज मान्यता प्राप्त रामीण लक्ष्मण मोटरसाइकल वर्कसपले दोलखा जिल्लाको बेगु गाउँपालिका सिंगठी बजार मन्दिर नजिकै बजाज एक्सचेन्ज मेला ल्याउँदैछ।
1: साथै सेकेन्ड ह्याण्ड बाइकहरू लिन चाहनुहुन्छ भने उपलब्ध हुनेछ। मौकाको फाइदा उठाउनुहुन सम्पूर्णमा जानकारी गरिन्छ।
2: थप जानकारीको लागि सम्पर्क नम्बर 9851 बजाज मान्यता प्राप्त रामीण लक्ष्मण मोटरसाइकल वर्कसपले दोलखा जिल्लाको बेगु गाउँपालिका सिंगठी बजार मन्दिर नजिकै बजाज एक्सचेन्ज मेला ल्याउँदैछ।

नयाँ नेपालको नयाँ आवाज, आवाज विहीनहरूको आवाज, जन आवाज, हाम्रो रेडियो 103.4 मेगाहर्ज। Rebel Entertainment।

0: ಅಪ್ಪೇ ವೈನಯ್ಯ ಪಾಡೆ ಸೊಟ್ಟಿ ವಾಸ್ಕೋ ಟಿ ವಿ ಬೋಕರ ಹಿಡಿಯೋ ನಿಕೈ ಅವತಾರ ಮಾಡ್ತ
1: ಕಥೈ ಬರಿ ಲೈಲೈ ಕ್ವಾಸ್ಕೋ ಟಿ ವಿ ಬೋಕ್ನೋನಿ ಭೇಟಿ ಆಫ್ನೆ ಟಿ ವಿ ಬಿಗ್ರಿಯೋ ಅನಿ ಬನೌನ ಜಾನ ಲಾಗೆ ಕೊನಿ ಬನೌನೆ ಪುಕ್ಕಾ ಓಲಾಟ ಹೋಯ್ನ
0: चिन्ता गर्नु पर्छ त सदर मुकाम चरीकोट बाट चरी घ्याङ जाने बाटोमा रहेको हाम्रै चौधरी इलेक्ट्रोनिक्स मा लैजाउ न त्यहाँ त तिम्रो बिग्रेको टिभी मात्र होइन कि मोबाइल घडी सबै पनि हाल्छ नि सके हो नि
1: त्यसो भए म पनि त्यतैतिर लागिहाल्छु नि होइन त
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलइडी किन्दा डिस्काउन्ट सित्तैमा यहाँ फ्रिज डिप फ्रिज एलइडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
4: बाँडे त राम्रो लुगा लगाएर पो हिँडेछ कता जान लागिस बिहेतिर हो कि क्या हो
1: कहाँबाट बिहेमा जानु यो त मनोकामनाको कमाल पो हो त बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल होइन
4: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन तनावै तनाव छ गोदीमा 2 रुपियाँ छैन
5: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो
1: मनोकामनाको कुरा हो नि होइन
4: हो नि पाँडे मनोकामना नै किन बरु भन्न यहाँ के को सुविधा छ म पनि सुनिहालौ न
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि होइन
4: उसो भए पाँडे गइहालौ नि जिल्ला नगरौ न
1: कहाँ हुनु नि कृषि विकास बैंक अगाडि छ नि होइन
5: पाण्डहरू गइहालौ न सकिगयो नि
6: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्
7: प्रोपाइटर उमेश थापा थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900
8: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज

0: एकीकृत घुम्ती सेवा शिविर संचालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना। जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू: योजना सम्झौता, अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण,
1: ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण,
0: स्वास्थ्य बीमा, पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण।
1: शिविर सञ्चालन हुने मिति समय र स्थान:
0: मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6,
1: भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7,
0: भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4,
1: भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5,
0: भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3,
1: भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8,
0: भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9,
1: भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2,
0: भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1।
1: स्थान: सम्बन्धित वडा कार्यालय भवन। समय: सबै स्थानमा बिहान 11 बजे।
0: नोट: शिविर सम्बन्धी थप जानकारीका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
1: जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।

0: खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ।
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबी काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
4: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
3: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
4: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
3: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
4: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
5: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिक्रीकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
6: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी दोलखा।

अब त वास्तवसँग लुकेको केही छैन। मेरो डर, मेरो पागलपन, इभन माई डार्केस्ट सिक्रेट्स आर आउट। तर पनि उसको साथ

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गुटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गुटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97 67 39 22।
1: छोराको बिहे पनि नजिकै आइसक्यो, बच्चा ल्याउनु बच्चा नल्याउनु, विवाहका लागि भोज भत्केर टेन्ट कुर्सी भाँडाकुँडा युनिट लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँ कता चाहिँ ल्याउने होला त मान्छेनी?
2: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
3: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, साइज, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
0: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98 5 12 42 883, 98 4 10 22 883 र कृष्ण श्रेष्ठ 98 64 00 20 41।
4: 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना।
1: को संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।
0: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा
1: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने,
0: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन,
1: आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने,
0: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक,
1: व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
0: वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान
1: 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जेरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि
0: भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठुटनेरी वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि
1: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबेक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि
0: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र
1: भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबेक क्षेत्रपा गाविस र साबेक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र
0: असोज 1 गते मार्बु ओडा कार्यालयमा बैतेश्वर वडा नम्बर 7 क्षेत्रका लागि
1: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कालिम्चोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र
0: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि
1: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यारसा र मजुवा बैतेश्वर वडा नम्बर 8 को एबु क्षेत्रका लागि
0: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
1: मिति 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
0: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधि भएको हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
1: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
0: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
1: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
0: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
0: Yeah. थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: मुख्य कार्यालय मैना पोखरी 0494411030
0: नाम्दु सेवा केन्द्र नाम्दु 98513221636
1: सेवा केन्द्र गैरीमुदी 98513221637
0: जुगु सेवा केन्द्र जुगु 98513221641
1: चरीकोट सेवा केन्द्र चरीकोट 98513221434
0: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98513221447
1: भेषबहादुर मिचार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32 गाउँपालिका 5 मैना पोखरी दोलखा।

0: व्यवसाय कुनै सभा सम्मेलन गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू
2: 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल
0: सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 0974182 र 0974184
3: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श 24 घण्टा इमर्जेन्सी सेवा आँखा सम्बन्धी सेवा दन्त सेवा फार्मेसी सेवा एक्सरे भिडियो एक्सरे रक्त परीक्षण होम सर्भिस ल्याब सेवा र निशुल्क टिकट विभिन्न सेवाहरू सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली बेगुचार सिङ्गटी लामा बगर जाने बाटोको दायाँ पट्टि सम्पर्क नम्बर 97 67 39 57 22
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज
2: दुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले

0: विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
1: हाम्रा सेवाहरू
0: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
1: 24 घण्टा आकस्मिक सेवा,
0: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
1: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
0: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
1: 24 घण्टा फार्मेसी सेवा,
0: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति
1: विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
0: हार्ट जोर्नी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
1: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
0: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
1: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
0: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
1: धुलिखेल अस्पताल, दोलखा अस्पताल, दोलखा।

0: to watch more. Log on to www.erosentertainment.com.
1: के तपाई चरी फुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाना देवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सिट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सातो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाना देवी यातायात।

0: होइन बाँडे, त त राम्रो लुगा लगाएर पो हिँडेछ, कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू जी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: पुरानो बाइक एक्सचेन्ज गरेर झ्याम्मै नयाँ बजाज किन्न चाहनुहुन्छ?
1: त्यसो भए यो चान्स झुकिएर पनि नछुटाउनुहोस्,
0: किनकि बजाज एक्सचेन्ज मेलामा तपाईँको पुरानो बाइकको हाइएस्ट भ्यालुएसन झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्स जेरो सर्भिस चार्ज अनि फ्री हेलमेट पनि पाउन सक्नुहुन्छ।
1: पुरानो बाइकको टेन्सन छोड्नुहोस्, नयाँ बाइक घर लग्ने प्लान बनाउनुहोस्।
2: यही बाटो 21 गतेदेखि 27 गतेसम्म बुस्ट अटो हब प्रालीको सहकारीमा बजाज मान्यता प्राप्त रामीण लक्ष्मण मोटरसाइकल वर्कसपले दोलखा जिल्लाको बिगु गाउँपालिका सिंगटी बजार मन्दिर नजिकै बजाज एक्सचेन्ज मेला ल्याउँदैछ।
3: साथै सेकेन्ड ह्यान्ड बाइकहरू लिन चाहनुहुन्छ भने उपलब्ध हुनेछ। मौकाको फाइदा उठाउनु हुन सम्पूर्णमा जानकारी गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9851402094 र 9840069851।
4: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिङ्गुटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 69 47 22।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: एकीकृत घुम्ती सेवा शिविर सञ्चालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना। जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति, समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू, योजना सम्झौता, अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण, ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण, स्वास्थ्य बीमा, पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण। शिविर सञ्चालन हुने मिति, समय र स्थान। मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6, भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7, भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4, भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5, भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3, भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8, भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9, भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2, भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1। स्थान, सम्बन्धित वडा कार्यालय भवन। समय, सबै स्थानमा बिहान 11 बजे। नोट, शिविर सम्बन्धी थप जानकारीका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।

0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। को संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29औं वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने, ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक, व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध वार्षिक साधारण सभा सञ्चालन हुने मिति समय र स्थान 2083 भदौ 26 गते ठुलोपातल छिपछिपेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जेरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर वडा नम्बर 6 वडा नम्बर 7 को माझी बुस्ती र ठुटनेरी वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबेक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबेक क्षेत्रपा गाविस र साबेक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र असोज 1 गते मार्बु ओडा कार्यालयमा बैतेश्वर वडा नम्बर 7 क्षेत्रका लागि असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कालिम्चोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर ओडा नम्बर 4 र 5 ओडा नम्बर 3 को यार्सा र मजुवा बैतेश्वर ओडा नम्बर 8 को एबु क्षेत्रका लागि
1: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मेटी 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
1: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने।
0: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
1: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
0: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
1: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
0: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
1: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
0: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
1: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: मुख्य कार्यालय मैना पोखरी 0494411030
1: नामदु सेवा केन्द्र नामदु 98513221636
0: सेवा केन्द्र गैरीमती 98513221637
1: जुगु सेवा केन्द्र जुगु 98513221641
0: चरीकोट सेवा केन्द्र चरीकोट 98513221434
1: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98513221647
0: भेषबहादुर मिचार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32 गाउँपालिका 5 मैना पोखरी दोलखा
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाई हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान, आहार, व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलै रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग, मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख भुल्न खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु, कलेजो, फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सी नै निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिम्पोङ गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिबिन नेपाल र ग्रामीण विकास कृति संघको संयुक्त अपील।
3: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
4: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
3: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
4: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
3: थप जानकारीका लागि सम्पर्क 9844-46-63-78 र 9844-011-725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 32/4 काभ्रे बगर दोलखा।
5: छोराको उहिले पनि नजिकै आइसक्यो, बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोज भत्केर टेन्ट कुर्सी भाँडाकुँडा नियमित लगायतका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँ कता चाहिँ ल्याउने होला त भन्ने?
6: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोटमा पाइहालिन्छ।
5: सबै सेवा छ
7: हजुरहरूको सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्।
8: हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
9: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428383 9842228383 र कृष्ण श्रेष्ठ 9864002041।
10: बैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साईला दाइले ट्रेक्टर दिएको, त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4 सिंगटी दोलोखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
5: होइनै पाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्, कता जान लागिस्? बिहेतिर हो कि क्या हो?
6: कहाँबाट बिहेमा जानु, यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
5: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
7: होइन पाण्डहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
6: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
5: हो नि पाँडे, मनोकामना नै किन, बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
6: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
5: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
6: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
7: पाण्डोहरू गइहालौ न, सकिगो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
8: प्रोपाइटर उमेश थापा, थप जानकारीका लागि सम्पर्क 9044065293 र 9044211900।

0: एकीकृत घुम्ती सेवा शिविर संचालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना।
1: जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ।
0: शिविरमा उपलब्ध सेवाहरू
1: योजना सम्झौता अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण
0: ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण
1: स्वास्थ्य बीमा पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण
0: शिविर सञ्चालन हुने मिति समय र स्थान
1: मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6
0: भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7
1: भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4
0: भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5
1: भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3
0: भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8
1: भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9
0: भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2
1: भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1
0: स्थान सम्बन्धित वडा कार्यालय भवन समय सबै स्थानमा बिहान 11 बजे
1: नोट शिविर सम्बन्धी थप जानकारीका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
0: जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा
2: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: दुलीखिल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलेखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्न 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494120।
0: धुलिखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: केतो पाई चरीकुट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एमरसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट दोलोखा।
1: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मधिरा न्यूनीकरण का लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वस्थ हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठुलै रोग लाग्न सक्छ।
1: सम्झाउनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सना पिएको, तागत दिन्छ अनि लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई

0: कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँडाक्सीले निम्त्याउँछ।
1: सजग बन्नुहोस्। कुनै पक्क तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ। बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ। जन्मदाता बामा त्याग्न सक्नुहुन्छ। आफैलाई त्याग्न पनि सक्नुहुन्छ। तर जाँडरक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
0: जिम्मेवार बहन गर्नुहोस्। शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन। आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन। औषधि खाना पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँडरक्सीमा खर्च गर्नुहुन्छ।
1: त्यसैले आजबाट सचेत बनाऊ, जाँडरक्सीको सेवन बन्द गरौं र अकाल हुने मृत्युबाट जोगियौं। परिवारको चाहना र खुशी नै तपाईँको चाहना र खुशी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँडरक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर्छन्। जाँडरक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न ललायक छन्।
0: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
2: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बिगु 4 सिङ्गटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97-67-39-22।
3: मनोरञ्जन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 MHz।

दिउँसो 2 बजेको हाम्रो समाचारमा मनिताको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाह बालिनले रसुवाबाड़ी र त्यसपछिको खोज उद्धार तथा पछिल्लो अवस्थाको विषयमा सदन मार्फत जानकारी गराएका छन्। प्रतिनिधि सभाको आजको बैठकलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले रसुवाको फुटेको सीमा आएको विनाशकारी बाढ़ी बारे जानकारी गराएका हुन्। आफू विशेष जिम्मेवारी सहित सर्वभौम संसदको राष्ट्रमा उभिएको भन्दै उनले बाढ़ी पछि रसुवा नुवाकोट र धादिङको मात्रै नभए सिंगो नेपालको छातीमा वज्रपात परेको बताए। बैठकमा विपदबाट जानकारी दिँदै शाहले अहिले शोक मनाउने समय नभएको बताए। संसदमा भावुक सम्बोधन गरेका प्रधानमन्त्री शाहले बाढ़ी पछि मन फक्का निदा पनि एक आपसमा बिलाउन गर्न समय नभएको बताएका छन्। साथै उनले अझै आफ्नो मान्छे फेला नपरे बाटो हेरिरहेको नागरिकहरूको पीड़ालाई आफूले पनि गहिरो महसुस गरेको बताए। रसुवाको फुटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित स्थानीय तहलाई राहत तथा विपद व्यवस्थापनका लागि थप 6,75,00,000 रूपियाँ उपलब्ध गराउने निर्णय भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले यसअघि उपलब्ध गराएको 6,75,00,000 रूपियाँ थप 6,75,00,000 रूपियाँ विनियोजन गर्ने निर्णय गरेको हो। यससँगै प्रभावित स्थानीय तहका लागि उपलब्ध गराइने कुल रकम 13,50,00,000 रूपियाँ पुगेको छ। निर्णय अनुसार रसुवाको 4 स्थानीय तहलाई 4,50,00,000 रूपियाँ उपलब्ध गराइनेछ। उत्तर गाए गाउँपालिकालाई 1,50,00,000, गोसाईकुण्डा गाउँपालिकालाई 2,00,00,000, कालिका गाउँपालिकालाई 60,00,000 र आछाम दिङमो गाउँपालिकालाई 40,00,000 रूपियाँ छुट्याएको छ। नेपालमा गत साता आएको विनाशकारी बाढ़ीबाट प्रभावित समुदायको सहयोग स्वरूप अमेरिकाबाट 40 टन भन्दा बढ़ी आपतकालीन राहत सामग्री नेपाल आइपुगेको छ। नेपाल स्थित अमेरिका दूतावासका अनुसार अमेरिका मानवीय संस्था समारिटन्स पर्सालले पठाएको राहत सामग्री काठमाडौँ आइपुगेको हो। राहत सामग्रीमा पानी, फिल्टर, त्रिपल, कम्बल, सरसफाई सामग्री र सौर्य बत्ती लगायतका सामग्री छन्। यी सामग्रीले बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय स्तरमा काम गरिरहेका संस्था मार्फत 2,600 परिवारलाई सहयोग पुग्ने दूतावासले जनाएको छ। नेपाल स्थित अमेरिका दूतावासले जीवन रक्षा सहायता नेपालका आवश्यकता अनुसार प्रभावित समुदायसम्म पुर्याउन नेपाल सरकार र विभिन्न साझेदार संस्थासँग नजिकबाट समन्वय गरिरहेको जनाएको छ। दूतावासले बाढ़ीबाट प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय स्तरमा कार्यरत संस्थासँगको सहकारीलाई प्राथमिकता दिएको पनि जनाएको छ। रसुवाको फुटेकोशी नदीमा आएको बाढ़ी पछि जारी खोज तथा उद्धार कार्यमा 1,100 भन्दा बढ़ी शव फेला परेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म 1,114 शव फेला परेको जनाएको हो। सबैभन्दा बढ़ी चितवनमा 348 शव फेला परेका छन्। प्रहरीका अनुसार रसुवामा 41, नुवाकोटमा 155, धादिङमा 59, गोर्खामा 66, तनाउमा 38, नवलपरासी पूर्वमा 217 र नवलपरासी पश्चिममा 190 जना गरी 1,114 जनाको शव फेला परेको हो। फेला परेका शवहरूमध्ये हालसम्म 95 जनाको मात्र शनाखत भई आफन्तलाई बुझाएको छ। प्राधिकरणका अनुसार अझै 3,916 जना सम्पर्कविहीन छन् भने 292 जना घाइते भएका छन्। हालसम्म बाढ़ी प्रभावित क्षेत्रबाट 11,993 जनाको उद्धार गरिएको छ। नेपाली सेनाको हवाई उडान मार्फत मात्र 4,091 नेपाली र 273 विदेशी नागरिकको उद्धार गरिएको छ।
उद्धार र सुरक्षाको लागि कुल 21,314 सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा 9,199 नेपाली सेना, 7,912 नेपाल प्रहरी र 4,203 सशस्त्र प्रहरी बलका जवानहरू रहेका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संघीय सांसदहरूले 15 दिनको तलाव भोटे कोशी बाढ़ी प्रभावित क्षेत्रका पीड़ितहरूलाई दिने भएका छन्। संघीय संसदका सांसदहरू र स्वकीयबाट 15 दिनको तलाव कटाएर प्रधानमन्त्री राहत कोषमा जमा गर्ने निर्णय भएको प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए। संघ बाहेक सातवटै प्रदेश सांसदहरू र स्थानीय जनप्रतिनिधिबाट रकम उठाएर एकमुष्ट रूपमा कोषमा जमा गर्ने उनले बताए। बाढ़ी प्रभावित क्षेत्रका जनतालाई राहत दिनका लागि संघीय सांसद र स्वकीयबाट 15 दिनको तलाव प्रधानमन्त्री राहत कोषमा जमा गर्ने निर्णय भएको छ। देशका विभिन्न जिल्लामा लामो समयदेखि कायमै रहेको प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए। संघ बाहेक सातवटै प्रदेश सांसदहरू र स्थानीय जनप्रतिनिधिबाट रकम उठाएर एकमुष्ट रूपमा कोषमा जमा गर्ने उनले बताए। बाढ़ी प्रभावित क्षेत्रका

0: रसुवाको भोटे कोशी नदीमा आएको फिसमा बाढ़ीका कारण पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको कृष्ण फेरमा सड़क फाँसिएपछि काठमाण्डौ भित्रिने मुख्य नाका ठप्प छ। मुख्य लोकमार्ग नै अवरूद्ध भएपछि काठमाण्डौ उपत्यकामा खाना पकाउने एलपीए गैस ढुवानी अवरूद्ध भए अभाव अझै चुलिने संकेत देखिएको हो। बुलेटहरू बाटोमै रोकिँदा पनि उपत्यकामा ग्यास अभाव हुन नदिन सरकार र व्यवसायीहरूले वैकल्पिक उपाय अप्नाएर आपूर्ति सहज बनाउने प्रयास थालेका छन्। तर पनि आपूर्ति सहज हुन सकेको छैन। सड़कको समस्या अहिलेको भए पनि ग्यास नपाइने समस्या भने 3 महिनादेखि नै हो। ग्यासको विकल्पमा अन्य विद्युतीय वा वैकल्पिक उपाय प्रयोग गर्न पनि सबैले सम्भव नभएको बताएको छ। विशेष गरी घर बाहिर डेरामा बसेर अध्ययन गरिरहेका विद्यार्थीहरू ग्यास सकिएपछि प्रत्यक्ष मार्गमा परेका छन्। हवस् त, दिउँसो 2 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 3 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म मनिता नेपाली बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 औं वार्षिक साधारण सभा देहाय बमोजिमको मिति, समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने, ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन, आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने, आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक, व्यवस्थापकको सेवा सुविधा, एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध। वार्षिक साधारण सभा सञ्चालन हुने नीति, समय र स्थान 2083 भदौ 26 गते ठुलोपातल चिपचिपीमा साबिक ठुलोपातल गाविस वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस वडा नम्बर 4 र 5 र जेरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6, वडा नम्बर 7 को माझी बुस्ती र ठुटनेरी, वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि
3: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबिक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि,
2: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र,
3: भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको वडा नम्बर 8 को वडा कार्यालयमा साबिक क्षेत्रपा गाविस र साबिक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र,
2: असोज 1 गते मार्बु ओडा कार्यालयमा बैतेश्वर वडा नम्बर 7 क्षेत्रका लागि,
3: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कालिङचोकको बिगु, सैलुङ, मेलुङ र तामाकोशी गाउँपालिका क्षेत्र,
2: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे, पलाञ्चोक, ललितपुर, काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि,
3: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा बैतेश्वर ओडा नम्बर 4 र 5, ओडा नम्बर 3 को यार्सा र मजुवा, बैतेश्वर ओडा नम्बर 8 को एबु क्षेत्रका लागि।

0: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
1: मेटी 2083 श्रावण 22 गते सम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
0: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने।
1: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
0: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
1: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
0: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर, परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
1: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
0: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइन्छ।
1: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
0: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
1: मुख्य कार्यालय मैना पोखरी 0949411030
0: नामदु सेवा केन्द्र नामदु 98513221636
1: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 98512221437
0: जुगु सेवा केन्द्र जुगु 98513221641
1: चरीकोट सेवा केन्द्र चरीकोट 98512221434
0: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98513221447
1: भेषबहादुर मिचार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतिसुर गाउँपालिका 5 मैना पोखरी दोलखा।

0: 从来都没有把你拿去给爱唱歌，我站了路，我站了了路，没完的垃圾我站着电都过谁玩的过来牛你说爱看啊我生活的好我那啥我那都看我再给牛牛了再问题呢
1: 耶他为了弟弟把你抬起来可是个意他为了把你个相不能相信的 British Rental and Catching Service 这个没白眼睛
0: 哎我抓一个万一好我喜欢我应该好脏
2: हजुर हरके सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरीकोटमा विवाह व्रतबन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन चायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 9852428883 9842228883 र कृष्ण श्रेष्ठ 9864002041।
4: वैद्यश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: गर्दै हुनुहुन्छ
1: वा तपाईँहरूलाई तालिम गोष्ठी र सेमिनारका लागि सुन्दर शान्त हलको आवश्यकता परेको छ
0: यदि छ भने आजै सम्पर्क गर्नुहोस्
1: चरीकोट चरीघ्याङ स्थित हाम्रो रेडियोको सभा हल उपलब्ध छ
0: हाम्रा सुविधाहरू 150 जना मानिस अट्न सक्ने सुविधा सम्पन्न सभा हल सभाहलमै साउन्ड सिस्टम जडान गरिएको हुँदा बाहिरबाट महँगो शुल्क तिरेर साउन्ड सिस्टम भाडामा ल्याउनु नपर्ने
2: जेनेरेटरको 24 घण्टा व्यवस्था विद्युत आपूर्ति नभएको बेला पनि कार्यक्रम सञ्चालनमा कुनै बाधा नपर्ने
0: पर्याप्त पार्किङको व्यवस्था आवश्यकता अनुसार छत पनि प्रयोग गर्न सकिने
2: कार्यक्रमका लागि प्रोजेक्टरको आवश्यकता परे सोको समेत व्यवस्था हुने
0: र लामो अवधिको तालिम गोष्ठी गर्नु परेमा हल भाडामा विशेष छुटको व्यवस्था
1: अब टेन्सन गर्नै पर्दैन साउन्ड सिस्टम र ब्याकअप सहितको सुविधा सम्पन्न सभा हल सहुलियत मूल्यमा उपलब्ध छ
0: थप जानकारीका लागि सम्पर्क हाम्रो रेडियो 103.4 मेगाहर्ज चरीकोट चरीघ्याङ दोलखा 104.2 र 104.844
3: समाचार विचार विश्लेषण मनोरंजन साहित्य र कला संस्कृति पर्यटन र विकास का लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज

दिउँसो 3 बजेको हाम्रो समाचारमा सृजनाको नमस्कार। प्रधानमन्त्री बालेन्द्र शाह वालेनले भुटेको सितृसुली बाढ़ीबाट प्रभावित टनेल क्षेत्रमा विशेष किसिमको प्रभाव परेको बताएका छन्। आज प्रतिनिधि सभामा बाढ़ीबारे जानकारी दिँदै उनले टनेल बाढ़ी सँगसँगै हिलो माटोहरूले पूर्ण रूपमा थुनिएकाले त्यसमा उद्धार गर्ने जनशक्ति विश्वभर नरहेको बताएका हुन्। नेपालमा अहिले आएको विपद मानवीय सभ्यताकै ठूलो भएको र टनेलको समस्या पनि अन्यत्र भन्दा फरक रहेको उनले बताए। सरकारले टनेलमा फँसेकाहरूको समयमै उद्धार गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री शाहले बाढ़ीका कारण क्षतिग्रस्त जलविद्युत आयोजनाका सुरूङबाट तत्काल उद्धार गर्न नसकिनुको कारणबारे संसदमा प्रष्टीकरण दिएका हुन्। शाहले टनेलहरूभित्र बाढ़ी मात्र नभएर माटो र लेदो फसेर पूर्ण रूपमा थुनिएको हुँदा उद्धार गर्न कठिन भएको उल्लेख गरे। यस्तोमा तत्काल उद्धार गर्ने प्रविधि विश्वमै नभएको उनको भनाई छ। टनेल बाहिर हिलो लेदो भएकाले आर्मी र प्रहरी अडिन पनि मुस्किल अवस्था रहेको उनले बताए। भोटेकोशी बाढ़ी पछि जलविद्युत आयोजनामा सम्पर्कविहीन कर्मचारी तथा मजदूरको खोजीका लागि 3 देशको विशेषज्ञ टोली परिचालन भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्। उनका अनुसार सुरुङमा सम्पर्कविहीन भएका मानिसको खोजीका लागि भारतीय चिनिया र कोरियन टोली परिचालन भइरहेको छ। नेपाली सेनाका अधिकारीले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ी पहिरोका कारण सुरुङभित्र थुप्रिएको माटो ढुंगा तथा अन्य सामग्री हटाएर उद्धार तथा खोजी कार्य अघि बढ़ाउन 3-4 महिनासम्म लाग्न सक्ने बताएका छन्। धुन्चे उत्तरको फिल्ड अपरेशन कमाण्डको जिम्मेवारी लिएका उज्जवल विक्रम राणाले त्यहाँको वस्तुस्थितिबारे जानकारी दिँदै सुरुङभित्रको अवस्था अत्यन्त जटिल रहेकाले 2-3 दिनमै सबै सामग्री हटाएर सहज उद्धार गर्न सकिने अवस्था नरहेको बताएका हुन्। सुरुङभित्र जमेको सामग्रीको मात्रा र अवस्थालाई हेर्दा त्यसलाई पूर्ण रूपमा हटाउन 3-4 महिनासम्म लाग्न सक्ने उनको आकलन छ। उनका अनुसार जिम्मेवारी क्षेत्रभित्र जलविद्युत आयोजनाका 4 सुरुङ छन्। तीमध्ये रसुवागढी जलविद्युत आयोजनाको सुरुङमा उद्धार तथा खोजी कार्य अघि बढ़ाउन कठिन भएपछि काम रोकिएको छ। सुरुङको तल्लो भागसम्म पानी तथा अन्य सामग्री भरिएको र त्यहाँ जीवित व्यक्ति भेटिने सम्भावना नदेखिएपछि सम्बन्धित आयोजनाको इन्जिनियरसँगको समन्वयमा सो काम बन्द गरिएको उनले बताए। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले सुरुङभित्र फँसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाई अमानवीय र गम्भीर भएको आरोप लगाएको छ। प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका नेता भीष्मराज आङदेबेले यस्तो आरोप लगाएका हुन्। उनले विपदको बेलामा सरकार सामाजिक सञ्जालमै अल्झिएको आरोप पनि लगाए। अझै पनि 62 जिल्लाका 3,916 नागरिक सम्पर्कविहीन भएको विवरण आएको प्रति उनले सरकारको ध्यानाकर्षण गराए। शुरूदेखि नै सरकारी निजी र आवश्यक परेको खण्डमा अन्तर्राष्ट्रिय प्रविधि र दक्ष टीम सहित उद्धारमा केन्द्रित हुनुपर्ने उनको भनाई छ। नेता आङदेम्बेले सरकारले समयमा समीक्षा गरेर समन्वयमा काम गर्नुपर्ने बताएका छन्। बैठकमा बोल्दै उनले विपदको समन्वय गर्न उच्च स्तरीय संसदीय समिति बनाउन प्रस्ताव पनि गरे। अहिलेको अवस्थामा निर्देशन र नियमन गर्न समिति आवश्यक रहेको उनको भनाई छ। नेपाली कंग्रेसको संस्थापन इतर समूहले 15 केन्द्रीय महाधिवेशन आगामी मंगसिरमा गर्ने गरी सांगठनिक कार्यतालिका प्रस्ताव गरेको छ। बुधबार चुनदेवी स्थित सम्पर्क कार्यालयमा बसेको 15 केन्द्रीय महाधिवेशन तयारी समितिको दोस्रो बैठकमा महाधिवेशनको मिति र विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका पेश गरिएको हो। बैठकमा प्रस्तुत कार्यपत्र अनुसार आगामी मंगसिर 21, 22 र 23 गते काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावित कार्यपत्रमा ओडादेखि केन्द्रसम्मको निर्वाचन कार्यतालिका उल्लेख छ। समूहले ओडा अधिवेशन असोज 15 गते, पालिका अधिवेशन असोज 20 गते, प्रदेश सभा निर्वाचन क्षेत्र एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र अधिवेशन असोज 23 गते गर्ने उल्लेख छ।
रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढ़ीबाट प्रभावित स्थानीय तहलाई राहत तथा विपद व्यवस्थापनका लागि थप 6,65,00,000 रूपियाँ उपलब्ध गराउने निर्णय भएको छ। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको बैठकले यसअघि उपलब्ध गराइएको 6,75,00,000 रूपियाँमा थप 6,75,00,000 रूपियाँ विनियोजन गर्ने निर्णय गरेको हो। यससँगै प्रभावित स्थानीय तहका लागि उपलब्ध गराइने कुल रकम 13,50,00,000 रूपियाँ पुगेको छ। निर्णय अनुसार रसुवाका 4 स्थानीय तहलाई 4,50,00,000 रूपियाँ उपलब्ध गराइनेछ। उत्तर गया गाउँपालिकालाई 1,50,00,000, गोसाईकुण्ड गाउँपालिकालाई 2,00,00,000, कालिका गाउँपालिकालाई 60,00,000 र आमा छोदिङ मऊ गाउँपालिकालाई 40,00,000 रूपियाँ छुट्याइएको छ। नेपालमा गत सात आएको विनाशकारी बाढ़ीबाट प्रभावित समुदायको सहयोग स्वरूप अमेरिकाबाट 40 टन भन्दा बढ़ी आपतकालीन राहत सामग्री नेपाल आइपुगेको छ। नेपाल स्थित अमेरिकी दूतावासका अनुसार अमेरिकी मानवीय संस्था सामरिटन्स पोस्टले पठाएको राहत सामग्री काठमाण्डु आइपुगेको हो। राहत सामग्रीमा पानी, फिल्टर, त्रिपाल कम्बल, सरसफाई सामग्री र सौर्य बत्ती लगायतका सामग्री छन्। यी सामग्रीले बाढ़ी प्रभावित क्षेत्रमा स्थानीय स्तरमा काम गरिरहेका संस्था मार्फत 2,600 परिवारलाई सहयोग पुग्ने दूतावासले जनाएको छ। नेपाल स्थित अमेरिकी दूतावासले जीवन रक्षक सहायता नेपालका आवश्यकता अनुसार प्रभावित समुदायसम्म पुर्याउन नेपाल सरकार र विभिन्न साझेदार संस्थासँग नजिकबाट समन्वय गरिरहेको जनाएको छ। दूतावासले बाढ़ीबाट प्रभावित समुदायलाई आवश्यक सहयोग उपलब्ध गराउन स्थानीय स्तरमा कार्यरत संस्थासँगको सहकार्यलाई प्राथमिकता दिइएको पनि जनाएको छ। रसुवाको भोटेकोशी नदीमा आएको बाढ़ीले जनाएको छ। नेपाल स्थित अमेरिकी दूतावासले जीवन रक्षक सहायता नेपालका आवश्यकता अनुसार प्रभावित समुदायसम्म पुर्याउन नेपाल सरकार र विभिन्न साझेदार संस्थासँग नजिकबाट समन्वय गरिरहेको जनाएको छ।

0: परेका छन्। राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज बिहान सार्वजनिक गरेको तथ्याङ्क अनुसार हालसम्म 1114 सय 14 सब फेला परेको जनाएको हो। सबैभन्दा बढ़ी चितवनमा 348 सब फेला परेका छन्। प्रहरीका अनुसार रसुवामा 41, नुवाकोटमा 155, धादिङमा 59, गोर्खामा 66, तनहुँमा 38, नवलपरासी पूर्वमा 217 र नवलपरासी पश्चिममा 190 गरी 1114 जनाको शव फेला परेको हो। फेला परेका शवहरूमध्ये हालसम्म 95 जनाको मात्र शनाखत भई आफन्तलाई बुझाइएको छ। प्राधिकरणका अनुसार अझै 3916 जना सम्पर्कविहीन छन् भने 292 जना घाइते छन्। हालसम्म बाढ़ी प्रभावित क्षेत्रबाट 11993 जनाको उद्धार गरिएको छ। नेपाली सेनाको हवाई उडान मार्फत मात्र 4091 नेपाली र 273 विदेशी नागरिकको उद्धार गरिएको छ। उद्धार र सुरक्षाका लागि कुल 21314 सुरक्षाकर्मी परिचालन गरिएको छ, जसमा 9199 नेपाली सेना, 7912 नेपाल प्रहरी र 4203 सशस्त्र प्रहरी बलका जवानहरू रहेका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संघीय सांसदहरूले 15 दिनको तलब भुटेको सिबारी प्रभावित क्षेत्रका पीड़ितहरूलाई दिने भएका छन्। संघीय संसदका सांसदहरू र सोकेबाट 15 दिनको तलब कटाएर प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको प्रमुख सचेतक युवराज दुलालले जानकारी दिए। संघ बाहेक 7 प्रदेश सांसदहरू र स्थानीय जनप्रतिनिधिबाट रकम उठाएर एकमुष्ट रूपमा कोषमा जम्मा गर्ने उनले बताए। बाढ़ी प्रभावित क्षेत्रका जनतालाई राहत दिनका लागि संघीय सांसद र सोकेबाट 15 दिनको तलब प्रधानमन्त्री राहत कोषमा जम्मा गर्ने निर्णय भएको छ। देशका विभिन्न जिल्लामा लामो समयदेखि कायमै रहेको खाना पकाउने एलपी ग्यास अभाव अझै चुलिँदै जाने संकेत देखिएको छ। गत बुधबार रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढ़ीका कारण पृथ्वी लोकमार्ग अन्तर्गत धादिङको कृष्णवीरमा सड़क भाँचिएपछि काठमाडौँ भित्रिने मुख्य नाका ठप्प छ। मुख्य लोकमार्ग नै अवरूद्ध भएपछि काठमाडौँ उपत्यकामा खाना पकाउने एलपी ग्यास ढुवानी अवरूद्ध भई अभाव अझै चुलिने संकेत देखिएको हो। बुलेटहरू बाटोमै रोकिँदा पनि उपत्यकामा ग्यास अभाव हुन नदिन सरकार र व्यवसायले वैकल्पिक उपाय अपनाएर आपूर्ति सहज बनाउने प्रयास थालेका छन्, तर पनि आपूर्ति सहज हुन सकेको छैन। सड़कको समस्या अहिलेको भए पनि ग्यास नपाइने समस्या भने 3 महिना देखिकै हो। ग्यासको विकल्पमा अन्य विद्युतीय वा वैकल्पिक उपाय प्रयोग गर्न पनि सबैलाई सम्भव नभएको बताइएको छ। विशेष गरी घर बाहिर डेरामा बसेर अध्ययन गरेका विद्यार्थीहरू ग्यास सकिएपछि प्रत्यक्ष मर्कामा परेका छन्। कारागार कार्यालय चरीकोट दोलखाको बन्दी गृहमा कैदी तथा थुनामा रहेका कैदी बन्दीहरूले रसुवाका बाढ़ी पीड़ितहरूका लागि आर्थिक सहयोग गरेका छन्। बन्दी गृहमा रहेका 147 जना कैदी बन्दीहरूले एक आपसमा रकम जम्मा गरी कुल 25,505 रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण प्रभावित भएकाहरूले राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले कैदी बन्दीहरूले आफ्नो पहलमा सो रकम जुटाएर कोषमा पठाएका हुन्। विपदको समयमा कारागारभित्रैबाट ऐक्यबद्धता जनाउँदै आर्थिक सहयोग गरेर कैदी बन्दीहरूले मानवीय भावना प्रस्तुत गरेका छन्। हवस् त, दिउँसो 3 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले बेलुकी 5 बजे हाम्रो अर्को समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म सृजना बिदा चाहन्छु। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू।

0: पहिने पाडे त त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँ बाटो बिहेमा जानु? यो त मनोकामनाको कमाल पो हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिनँ। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरू चाहिँ के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि भित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाडे, मनोकामना नै किन? बरु भन्न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, जिल्ला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैङ्क अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि सम्पर्क 9844463078 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड, 3204 काभ्रे बगर दोलखा।
7: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: पुरानो बाइक एक्सचेन्ज गरेर झ्याम्मै नयाँ बजाज किन्न चाहनुहुन्छ?
1: त्यसो भए यो चान्स झुकिएर पनि नछुटाउनुहोस्,
0: किनकि बजाज एक्सचेन्ज मेलामा तपाईँको पुरानो बाइकको हाइएस्ट भ्यालुएसन झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्स जेरो सर्भिस चार्ज अनि फ्री हेलमेट पनि पाउन सक्नुहुन्छ।
1: पुरानो बाइकको टेन्सन छोड्नुहोस्, नयाँ बाइक घर लग्ने प्लान बनाउनुहोस्।
2: यही बाटो 21 गतेदेखि 27 गतेसम्म बुस्ट अटो हब प्रणालीको सहकारीमा बजाज मान्यता प्राप्त रामीन लक्ष्मण मोटरसाइकल वर्कसपले दोलखा जिल्लाको बेगु गाउँपालिका सिंगटी बजार मन्दिर नजिकै बजाज एक्सचेन्ज मेला ल्याउँदैछ।
0: साथै सेकेन्ड ह्यान्ड बाइकहरू लिन चाहनुहुन्छ भने उपलब्ध हुनेछ। मौकाको फाइदा उठाउनु हुन सम्पूर्णमा जानकारी गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9851402094 र 9840069

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्याक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घरे साइला दाइले ट्याक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्याक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुफत मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583333।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना।
5: यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति, समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधारण सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ।
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू,
5: आर्थिक वर्ष 2082-83 वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन,
2: संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा,
5: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने,
2: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन,
5: आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति, कार्यक्रम एवं बजेट स्वीकृत गर्ने,
2: आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक,
5: व्यवस्थापकको सेवा सुविधा, एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध।
2: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान
5: 2083 भदौ 26 गते ठुलोपातल चिपचिपीमा, साबिक ठुलोपातल गाविस, ओडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा, साबिक ठुलोपातल गाविस, ओडा नम्बर 4 र 5 र जेरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि
2: भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर ओडा नम्बर 6, ओडा नम्बर 7 को माझी बुस्ती र ठोटनेरी, ओडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि
5: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा, साबेक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि
2: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा, गौरी शंकर गाउँपालिका क्षेत्र,
5: भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको ओडा नम्बर 8 को ओडा कार्यालयमा, साबिक क्षेत्रोपा गाविस र साबिक जुंगु गाविसको गैरी र ओर्लिनी क्षेत्र
2: असोज 1 गते मार्बुओडा कार्यालयमा 3200 नम्बर 7 क्षेत्रका लागि
5: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कारिङचोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र
2: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि
5: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा 3200 ओडा नम्बर 4 र 5 ओडा नम्बर 3 को यारसा र मजुवा 3200 ओडा नम्बर 8 को एबु क्षेत्रका लागि
2: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ
5: मेती 2083 श्रावण 22 गतिसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने
2: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने
5: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने
2: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने
5: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने
2: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ
5: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ
2: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन
5: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ
2: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
5: मुख्य कार्यालय मैना पोखरी 0494411030
2: नामदु सेवा केन्द्र नामदु 9851322136
5: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851322136
2: जुगु सेवा केन्द्र जुगु 9851322141
5: चरीकोट सेवा केन्द्र चरीकोट 9851322134
2: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851322147
5: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 3200 गाउँपालिका 5 मैना पोखरी दोलखा

0: एकीकृत घुम्ती सेवा शिविर संचालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना। जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर संचालन गर्न लागिएकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू योजना सम्झौता अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण स्वास्थ्य बीमा पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण शिविर सञ्चालन हुने मिति समय र स्थान मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6 भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7 भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4 भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5 भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3 भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8 भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9 भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2 भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1 स्थान सम्बन्धित वडा कार्यालय भवन समय सबै स्थानमा बिहान 11 बजे नोट शिविर सम्बन्धी थप जानकारीका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा
1: कस्तो खल्लो दुध पानी मिसाएको रहेछ हामी त खाँदैनौ
2: होइन है बुढा डिडिसीको लोगो नभएको यो खुल्ला दुध कहाँबाट लिएर आएको बच्चाहरूले पनि खाएनन् झन् चिया त पटक्कै मिठो छैन अलि राम्रो दुध ल्याउन सक्दैनौ
3: हेर हेर

0: गनगन मिठो दुध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डिटिसी दुध लिएर आऊ न।
0: ल ल, म दोलखा डेरीको नम्बर वान डिटिसी दुध नै लिएर आइहाल्छु।
2: आहा, कति मिठो दुध! अबदेखि सधैँ डिटिसी दुध नै लिएर आउनुहोस् है बाबा।
3: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डिटिसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डिटिसी दुध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दुध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दुध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
4: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, गिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोच, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
3: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।

0: होइन बाँडे, त राम्रो लुगा लगाएर पो हिँडेछस्। कता जान लागिस्? बिहे तिर हो कि क्या हो?
1: कहाँबाट बिहेमा जानु? यो त मनोकामनाको कमाएको हो त। बरु त पनि मनोकामना गएर आकर्षक लुगाहरू हालिहाल, होइन?
0: लुगाहरू हाल्ने कि नहाल्ने कि खै म त केही सोच्नै सक्दिन। तनावै तनाव छ, गोजीमा 2 रुपियाँ छैन।
2: होइन पाण्डवहरूजी, के कुराकानी गर्न लागेको हो?
1: के हुनु नि बित्ति, मनोकामनाको कुरा हो नि, होइन?
0: हो नि पाँडे, मनोकामना नै किन? बरु भन् न यहाँ के को सुविधा छ, म पनि सुनिहालौ न।
1: यहाँ स्वदेशी तथा विदेशी कपडाबाट आधुनिक डिजाइनमा सुट तयार गरिनुका साथै कलेज एवं बोर्डिङ स्कुलको ड्रेस र तयारी पोसाकहरू पाउनुका साथै 10% छुटको पनि व्यवस्था छ नि, होइन?
0: उसो भए पाँडे गइहालौ नि, ढिला नगरौ न।
1: कहाँ हुनु नि, कृषि विकास बैंक अगाडि छ नि, होइन?
2: पाण्डवहरू गइहालौ न, सकिगयो नि।
3: साथै भीमेश्वर नगरपालिका भित्रका शिक्षकहरूको ड्रेस, स्कूल कलेजका विद्यार्थीहरूको ड्रेस पाइनुका साथै अर्डर बमोजिम तयार पार्नु परेमा मनोकामना टेलर्सलाई सम्झनुहोस्।
4: प्रोपाइटर उमेश थापा। थप जानकारीका लागि सम्पर्क 9844065293 र 9844211900।
5: पुरानो बाइक एक्सचेन्ज गरेर झ्याम्मै नयाँ बजाज किन्न चाहनुहुन्छ?
6: त्यसो भए यो चान्स झुकिएर पनि नछिटाउनुहोस्,
5: किनकि बजाज एक्सचेन्ज मेलामा तपाईँको पुरानो बाइकको हाइएस्ट भ्यालुएसन झ्याम्मै, क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्स, जेरो सर्भिस चार्ज अनि फ्री हेलमेट पनि पाउन सक्नुहुन्छ।
6: पुरानो बाइकको टेन्सन छोड्नुहोस्, नयाँ बाइक घर लग्ने प्लान बनाउनुहोस्।
7: यही भाद्रो 21 गतेदेखि 27 गतेसम्म बुस्ट अटो हब प्रालीको सहकारीमा बजाज मान्यता प्राप्त रामीण लक्ष्मण मोटरसाइकल वर्कसपले दोलखा जिल्लाको बेगु गाउँपालिका सिंगटी बजार मन्दिर नजिकै बजाज एक्सचेन्ज मेला ल्याउँदैछ।
5: साथै सेकेन्ड ह्यान्ड बाइकहरू लिन चाहनुहुन्छ भने उपलब्ध हुनेछ। मौकाको फाइदा उठाउनु हुन सम्पूर्णमा जानकारी गरिन्छ।
6: थप जानकारीको लागि सम्पर्क नम्बर 9851402094 र 9840069851।
8: हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार सिंगटी, लामापगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 39 57 22।
1: छोराको उयो पनि नजिकै आइसक्यो। बच्चा भ्याउनु बच्चा नभ्याउनु, विवाहका लागि भोज भत्केर टेन्ट कुर्सी भाँडा कुँडा युनिट लगाएका आवश्यक पर्ने सम्पूर्ण सामानहरू कहाँबाट चाहिँ ल्याउने होला त भन्ने?
2: तपाईँले त्यति पनि थाहा छैन खड्काजी, तपाईँले भनेको सम्पूर्ण सामानहरू त 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकटमा पाइहालिन्छ।
3: हजुरहरूकै सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरिकोटमा विवाह, व्रतबन्ध, सेमिनार, सभा, सम्मेलन, उत्सव, पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक, वेटर, मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट, चायर, कुर्सी, भाँडाकुँडा, कार्पेट, म्युजिक सिस्टम, बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
0: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98 5 12 42 883, 98 4 10 22 883 र कृष्ण श्रेष्ठ 98 64 00 20 41।
4: 32 रेन्टल एन्ड क्याटरिङ सर्भिस चरिकोट दोलखा।
5: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हार्जुनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हार्ट चोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिसा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494-12-020।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।

0: एकीकृत घुम्ती सेवा शिविर संचालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना। जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागिएकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू: योजना सम्झौता, अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण,
1: ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण,
0: स्वास्थ्य बीमा, पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण।
1: शिविर सञ्चालन हुने मिति समय र स्थान:
0: मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6,
1: भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7,
0: भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4,
1: भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5,
0: भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3,
1: भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8,
0: भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9,
1: भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2,
0: भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1।
1: स्थान: सम्बन्धित वडा कार्यालय भवन। समय: सबै स्थानमा बिहान 11 बजे।
0: नोट: शिविर सम्बन्धी थप जानकारीका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ।
1: जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
2: समाचार, विचार, विश्लेषण, मनोरंजन, साहित्य र कला, संस्कृति, पर्यटन र विकासका लागि जनपक्षीय आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज।

नमस्कार बेलुकी पाँच बजेको हाम्रो समाचारमा स्वागत छ। साथमा छु म लक्ष्मी। सभामुख टीपी अर्यालले रसुवा बाढ़ीबारे पेश गरेको विशेष प्रस्ताव प्रतिनिधि सभा बैठकले पारित गरेको छ। सभामुखले राखेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो। बैठकमा सभामुखले राष्ट्रिय शोकको घड़ीमा एकबद्धता कायम राख्न र तीनवटै तहका सरकार सबै दल नागरिक समाज र राज्यका सबै संयन्त्र परिचालन गरी खोजोद्धार र विस्थापित नागरिकलाई पुनर्स्थापना गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएका छन्। प्रतिनिधि सभामा विशेष सम्बोधन गरेका सभामुख खर्यालले महिला तथा बाल बालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन्। बुधबार भोटेकोशी र त्रिशुली नदीमा आएको विनाशकारी बाढ़ीले रसुवाको टिमुरी स्याफ्रुपेसी बेत्रावती नुवाकोटको त्रिशुली बजार र देवीघाट लगायत धादिङ चितवन र गोर्खाको नदी तटीय क्षेत्र प्रभावित भएको छ। बाढ़ीमा पनि बेपत्ता भएका मध्ये हालसम्म 1114 जनाको शव फेला परेको छ। प्रधानमन्त्री कालेन्द्र शाह बालिनले फुटेकोशी त्रिशुली बाढ़ीबाट प्रभावित टनेल क्षेत्रमा विशेष किसिमको प्रभाव परेको बताएका छन्। आज प्रतिनिधि सभामा बाढ़ीबारे जानकारी दिँदै उनले टनेल बाढ़ीसँगै हिलो माटोहरूले पूर्ण रूपमा थुनिएकाले त्यसमा उद्धार गर्ने जनशक्ति विश्वभर नरहेको बताएका हुन्। नेपालमा अहिले आएको विपद मानवीय सभ्यताकै ठूलो भएको र टनेलको समस्या पनि अन्यत्र भन्दा फरक रहेको उनले बताए। सरकारले टनेलमा फँसेकाहरूको समयमै उद्धार गर्न नसकेको भन्दै आलोचना भयो। का बेला प्रधानमन्त्री शाहले बाढ़ीका कारण क्षतिग्रस्त जल विद्युत आयोजनाका सुरुङबाट तत्काल उद्धार गर्न नसकिनुको कारण बाढ़ी संसदमा प्रष्टीकरण दिएका हुन्। शाहले टनेलहरूभित्र बाढ़ी मात्र नभएर माटो र लेदो पसेर पूर्ण रूपमा थुनिएको हुँदा उद्धार गर्न कठिन भएको उल्लेख गरे। यस्तोमा तत्काल उद्धार गर्ने प्रविधि विश्वमै नभएको उनको भनाई छ। टनेल पाहिर हिलो लेदो भएकाले आर्मी र प्रहरी अडिन पनि मुस्किल अवस्था रहेको उनले बताएका छन्। भोटेकोशी बाढ़ीपछि जल विद्युत आयोजनामा सम्पर्क विहीन कर्मचारी तथा मजदूरको खोजीका लागि तीन देशको विशेषज्ञ टोली परिचालन भइरहेको प्रधानमन्त्री शाहले बताएका छन्। उनका अनुसार सुरुङमा सम्पर्क विहीन टोली परिचालन भइरहेको उनका अनुसार सुरुङमा सम्पर्कविहीन भएका मानिसको खुशीका लागि भारतीय चिनिया र कोरियन टोली परिचालन भइरहेको हो।

नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैलाई विश्वासमा लिन नसके बालिनलाई समयले नपर्खिने चेतावनी दिएका छन्। प्रतिनिधि सभा बैठकमा सम्बोधन गर्दै प्रचण्डले संकटको समयमा राज्य नदेखिएको भन्दै बालिनलाई समयले नकुनै चेतावनी दिएका हुन्। प्रचण्डले सरकार विपदको समयमा सामाजिक सञ्जालमा पोस्ट गरेर बसिरहेको आरोप लगाए। पीड़ितले अहिले सोशल मीडियामा पोस्ट खोजेका होइनन्। सोशल मीडियामा पोस्ट गरेर चुनाव जिते पनि यो संकट समाधान नहुने उनको भनाइ छ। एउटा फाउसे बनाएर निर्वाचन जिते पनि शक्ति सधैं पक्षमा नहुने भन्दै उनले सचेत हुन आग्रह गरे। बाढ़ीपछिको विपत्तिमा सबैलाई मिलाएर लानुपर्नेमा अरूको कुरा सुन्दै नसुन्ने र आफ्नो मात्रै कुरा गरेर हिँडेको प्रति उनले असन्तोष जनाएका हुन्। प्रचण्डले प्रधानमन्त्री बालेन्द्र शाह बालिनको संसदमा पेश हुने तरिकामा पनि प्रश्न गरेका छन्। बैठकमा बोल्दै उनले विपक्षी दलका सांसदलाई मात्र नभएर आफ्नै दलका सांसदलाई पनि विश्वासमा लिन प्रधानमन्त्रीले मेहनत नगरेको टिप्पणी गरे। प्रचण्डले बाढ़ी पीड़ितको उद्धारमा सरकारको काम कारवाहीप्रति असन्तोष जनाएका छन्। प्रतिनिधि सभाको बैठकलाई सम्बोधन गर्दै प्रचण्डले विपदको सामना गर्न तीनै तहका सरकार र जनता एकसाथ जुट्नुपर्नेमा सरकार चुकेको बताएका हुन्। उनले पछिल्लो बाढ़ी पैह्रोको विपद व्यवस्थापनमा सरकारले सुरक्षा निकाय परिचालन गरे पनि आम जनपरिचालन गर्न पूर्ण रूपमा असफल भएको टिप्पणी गरेका छन्। विपक्षी दल नेकपा एमाले भुटेकोशी त्रिशुली बाढ़ीबाट सृजित संकटको सामना गर्न र प्रभावकारी व्यवस्थापनका लागि सरकारलाई आठमुदे सुझाव दिएको छ। आज प्रतिनिधि सभाको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादली सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै सुधारका लागि आठमुदे सुझाव राखेका हुन्। प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बालेन्द्र शाह बालिनले आफ्नो काम गर्ने एकांकी शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्ने र संसद पूर्ण उत्तरदायी हुनुपर्ने बताए। नेता बादलले पुननिर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने बताएका छन्। उनले विपदपछि अन्तर्राष्ट्रिय सहयोग क्षतिपूर्ति तथा समन्वय गर्न सरकारले परराष्ट्र मन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नका साथै पुननिर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने बताएका हुन्। प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाई अमानवीय र गम्भीर भएको आरोप लगाएको छ। प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका नेता भीष्मराज आङदिम्बेले यस्तो आरोप लगाएका हुन्। उनले विपदको बेलामा सरकार सामाजिक सञ्जालमै अल्झिएको आरोप पनि लगाए। अझै पनि 62 जिल्लाका 3916 नागरिक सम्पर्क विहीन भएको विवरण आएको प्रति उनले सरकारको ध्यान आकर्षण गराएका छन्। शुरूदेखि नै सरकारी निजी र आवश्यक परेको खण्डमा अन्तर्राष्ट्रिय प्रविधि र दक्ष टीमसहित उद्धारमा केन्द्रित हुनुपर्ने उनको भनाइ छ। नेता आङदिम्बेले सरकारले समयमा समीक्षा गरेर समन्वयमा काम गर्नुपर्ने बताएका छन्। बैठकमा बोल्दै उनले विपदको समन्वय गर्न उच्चस्तरीय संसदीय समिति बनाउन प्रस्ताव पनि गरेका छन्। अहिलेको अवस्थामा निर्देशन र नियमन गर्न समिति आवश्यक रहेको उनको भनाइ छ। नेपाली सेनाका अधिकारीले रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढ़ी पैह्रोका कारण सुरुङभित्र थुप्रिएको माटो ढुंगा तथा अन्य सामग्री हटाएर उद्धार तथा खोजी कार्य अघि बढ़ाउन 3-4 महिनासम्म लाग्न सक्ने बताएका छन्। धुन्चे उत्तरको फिल्ड अपरेशन कमाण्डको जिम्मेवारी लिएका उज्जवल विक्रम राणाले त्यहाँको वस्तु स्थितिबारे जानकारी दिँदै सुरुङभित्रको अवस्था अत्यन्त जटिल रहेकाले 2-3 दिनमै सबै सामग्री हटाएर सहज रूपमा उद्धार गर्न सकिने अवस्था नरहेको बताए। सुरुङभित्र जमेको सामग्रीको मात्रा र अवस्थालाई हेर्दा त्यसलाई पूर्ण रूपमा हटाउन 3-4 महिनासम्म लाग्न सक्ने उनको आकलन छ। उनका अनुसार जिम्मेवारी क्षेत्रभित्र जलविद्युत आयोजनाका 4 सुरुङ रहेका छन्। तीमध्ये रसुवागढ़ी जलविद्युत आयोजनाको सुरुङमा उद्धार तथा खोजी कार्य अघि बढ़ाउन कठिन भएपछि काम रोकिएको छ। अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी चेकका व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा एक मालपुत अधिकृत विरूद्ध मुद्दा दायर गरेको छ। अख्तियारले रूपन्देहीको सिद्धार्थ नगर स्थित बहुमूल्य सरकारी चेकका व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा मालपुत कार्यालयका तत्कालीन प्रमुख सहित 5 जना विरूद्ध विशेष अदालतमा मुद्दा दायर गरेको हो।
मुद्दा दायर गरिएकाहरूमा मालपोत कार्य भइरहेका तत्कालीन प्रमुख मालपोत अधिकृत कुमार आचार्य, नायब सुबहरू लक्ष्मण प्रसाद नेउपा, अख्तियार दुरूपयोग अनुसन्धान आयोगले सरकारी चेकका व्यक्तिको नाममा दर्ता गरी भ्रष्टाचार गरेको आरोपमा एक मालपोत अधिकृत विरूद्ध मुद्दा दायर गरेको छ। अख्तियारले रूपन्देहीको सिद्धार्थनगर स्थित बहुमूल्य

0: करोड़ 53,41,800 रूपियाँ बेगो दावी गरिएको छ। उनीहरूले साबीको बुजुरी गाउँ पञ्चायतमा पनि सरकारी हदबन्दीको जग्गा भूमाफिया र कर्मचारीको मिले मतोमा व्यक्तिको नाममा ल्याई राज्यलाई 4,53,41,800 नोक्सानी पुर्याएको अख्तियारको ठहर छ। नेपाली कंग्रेसको संस्थापनेतर समूहले 15 केन्द्रीय महाधिवेशन आगामी मंगसिरमा गर्ने गरी सांगठनिक कार्यतालिका प्रस्ताव गरेको छ। आज सुनदेवी स्थित सम्पर्क कार्यालयमा बसेको 15 केन्द्रीय महाधिवेशन तयारी समितिको दोस्रो बैठकमा महाधिवेशन कमिटी र विभिन्न तहका अधिवेशनहरूको कार्यतालिका पेश गरिएको हो। बैठकमा प्रस्तुत कार्यपत्र अनुसार आगामी मंगसिर 21-22 र 23 गति काठमाडौँमा 15 केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव गरिएको छ। प्रस्तावित कार्यपत्रमा वडादेखि केन्द्रसम्मको निर्वाचन तारिका उल्लेख छ। समूहले वडा अधिवेशन असोज 15 गते, पालिका अधिवेशन असोज 20 गते, प्रदेशसभा निर्वाचन क्षेत्र एवं प्रतिनिधि सभा निर्वाचन क्षेत्र अधिवेशन असोज 23 गते गर्ने उल्लेख छ। कारागार कार्यालय चरीकुट दोलोखाको बन्दी गृहमा कैद तथा थुनामा रहेका कैदी बन्दीहरूले रसुवाका बाढ़ी पीड़ितका लागि आर्थिक सहयोग गरेका छन्। बन्दी गृहमा रहेका 140 जना कैदी बन्दीहरूले एक आपसमा रकम संकलन गरी कुल 25,505 रूपियाँ प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका हुन्। रसुवामा आएको बाढ़ीका कारण प्रभावित भएकाहरूले राहत तथा उद्धार कार्यमा भएकाहरूको राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले कैदी बन्दीहरूले आफ्नो पहलमा सो रकम जुटाएर कोषमा पठाएका हुन्। बेपदको समयमा कारागारभित्रबाट एकीबद्धता जनाउँदै आर्थिक सहयोग गरे कैदी बन्दीहरूले आर्थिक सहयोग गरेका हुन्। हौस् त बेलुकी 5 बजेको हाम्रो समाचार बुलेटिन यति नै। अहिले 7 बजे हाम्रो विशेष समाचार बुलेटिन सुन्न सक्नुहुनेछ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेतलाई बिदा दिनुहोस्। नमस्ते।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
2: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
3: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाते ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइले ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
2: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
3: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
2: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
3: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
4: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
5: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलोखा।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
0: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो बखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौ भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जुडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
0: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःख पूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनि दिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहन बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले निम्त्याउँछ।
0: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाईभन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
0: त्यसैले आजैबाट सचेत बनौ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगियौं। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजैबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतुर छन्। जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौ।
2: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र दिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
3: यो हो हाम्रो रेडियो 103.4 MHz।

0: કોસ્કો ટીવી બુક નોની ભીટી આપને ટીવી બીગ્યો અને બનાવને જાને લાગે કોની બનાવને પુકા ઓલાટા હોય ને
1: તેથી કુરામાં પણ ચિંતા કરવું પડશે તો સદર મુકામ ચરીકોટ બાટ ચરી ઘ્યાંગ જાને બાટમાં રહેકો હમરાઈ ચૌધરી ઇલેક્ટ્રોનિક્સ માં લઈ જાઉં ત્યાં તો તિમ્રો બિગ્રેકો ટીવી માત્ર હોય ના કે મોબાઈલ ઘડી સબાઈ પણ હાલશો ને સકી કોને
0: એ ઓરે તીસુ ભાઈ મ પણ તીતી તીર લાગી હાલશો ને હોય ના તો
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्चदेखि माथिको एलईडी किन्दा दिसौं सिपेमा एहा फ्रिज डी फ्रिज एलईडी एलसीडी टीभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ टीभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ
3: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814
4: यो हो हाम्रो रेडियो 103.4 MHz
2: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 औं वार्षिक साधारण सभा सम्बन्धी सूचना
5: यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 औं वार्षिक साधारण सभा देहाय बमोजिमको मिति समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधन सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ
2: साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू
5: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन
2: संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा
5: आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने
2: ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन
5: आर्थिक वर्ष 2083-84 को आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने
2: आर्थिक वर्ष 2083-84 को लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक
5: व्यवस्थापकको सेवा सुविधा एकाई निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध
2: वार्षिक साधारण सभा सञ्चालन हुने नीति समय र स्थान
5: 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा साबिक ठुलोपातल गाविस ओडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा साबिक ठुलोपातल गाविस ओडा नम्बर 4 र 5 र जिरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि
2: भदौ 27 गते नामदु बैतेश्वर मावि बैतेश्वर ओडा नम्बर 6, ओडा नम्बर 7 को माझी बुस्ती र ठुटनेरी ओडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि
5: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबेक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि
2: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र
5: भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको ओडा नम्बर 8 को ओडा कार्यालयमा साबिक क्षेत्रोपा गाविस र साबिक जुंगु गाविसको गैरी र ओर्लिनी क्षेत्र
6: असोज एक गते मार्बुओडा कार्यालयमा 32 वडा नम्बर 7 क्षेत्रका लागि
5: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कालिम्चोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र
6: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि
5: असोज 5 गते मुख्य कार्यालय मैना पोखरीमा 32 वडा नम्बर 4 र 5 वडा नम्बर 3 को यार्सा र मजुवा 32 वडा नम्बर 8 को एबु क्षेत्रका लागि
6: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ
5: मेति 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने
6: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने
5: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने
6: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने
5: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने
6: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ
5: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ
6: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने
5: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ
6: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ
5: मुख्य कार्यालय मैना पोखरी 0494 11 0 30
6: नाम्दु सेवा केन्द्र नाम्दु 98 51 322 136
5: गैरीमती सेवा केन्द्र गैरीमती 98 51 32 21 37
6: जुगु सेवा केन्द्र जुगु 98 51 322 141
5: चरीकोट सेवा केन्द्र चरीकोट 98 51 32 21 34
6: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 98 51 322 147
5: भेषबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड 32 गाउँपालिका 5 मैना पोखरी दोलखा

नेपालको नयाँ आवाज आवाज विहीनहरूको आवाज जन आवाज हाम्रो रेडियो 103.4 मेगाहर्ज

0: पुरानो बाइक एक्सचेन्ज गरेर झ्याम्मै नयाँ बजाज किन्न चाहनुहुन्छ?
1: त्यसो भए यो चान्स झुकिएर पनि नछुटाउनुहोस्,
0: किनकि बजाज एक्सचेन्ज मेलामा तपाईँको पुरानो बाइकको हाइएस्ट भ्यालुएसन झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्स जेरो सर्भिस चार्ज अनि फ्री हेलमेट पनि पाउन सक्नुहुन्छ।
1: पुरानो बाइकको टेन्सन छोड्नुहोस्, नयाँ बाइक घर लग्ने प्लान बनाउनुहोस्।
2: यही भाद्रो 21 गतेदेखि 27 गतेसम्म बुस्ट अटो हब प्रालीको सहकारीमा बजाज मान्यता प्राप्त रामीन लक्ष्मण मोटरसाइकल वर्कसपले दोलखा जिल्लाको बेगु गाउँपालिका सिंगटी बजार मन्दिर नजिकै बजाज एक्सचेन्ज मेला ल्याउँदैछ।
0: साथै सेकेन्ड ह्यान्ड बाइकहरू लिन चाहनुहुन्छ भने उपलब्ध हुनेछ। मौकाको फाइदा उठाउनु हुन सम्पूर्णमा जानकारी गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9851402094 र 9840069851।
3: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

तपाई चरीकोट काठमाडौँ यात्रा आरामदायी सहज र भरपर्दो बनाउन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने अब रोज्नुहोस् खाडादेवी यातायात प्रणाली। अब चरीकोटबाट काठमाडौँ जान बिहान 5 बजेदेखि दिउँसो 4 बजेसम्म नियमित गाड़ी सेवा, आरामदायी सीट सहित 14 जनासम्म सहज यात्रा गर्न सकिने सुविधा। यात्रुको आवश्यकता र सहजतालाई ध्यानमा राख्दै बीचबीचमा आवश्यक स्थानमा रोकिने व्यवस्था पनि। परिवार, साथीभाइ वा समूह यात्राका लागि रिजर्भ सेवा अझ सहज, सुरक्षित र सुविधाजनक छ। चरीकोटमा टिकट पाइने स्थान एम्रोसिया होटलको भुइँतलामा तथा सादो बाटो प्रहरी चौकी नजिक। सम्पर्क नम्बर 97-61-13-21-44 97-61-13-21-45। काठमाडौँबाट चरीकोट आउनका लागि जडीबुटीबाट टिकट सेवा उपलब्ध छ। आराम, सहज र विश्वासिलो यात्राका लागि खाडादेवी यातायात प्रणाली चरीकोट।

0: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
1: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाईँ पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
0: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईँले यो सुविधा पाउन सक्नुहुनेछ।
1: यहाँ विभिन्न उन्नत जातका धान, गहुँ, मकै, कोदो, फापर, जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया, डीएपी, पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
0: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
2: समाचार, विचार, विश्लेषण, मनोरंजन।
3: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू? कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाती ट्रेक्टर पनि मरमत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दैलो ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
4: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झुलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
3: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
4: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
3: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
5: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्र्याक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
6: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।

बेलुकी 7 बजेको हाम्रो समाचारमा लक्ष्मीको नमस्कार। यो समाचार बुलेटिन हाम्रो रेडियो 103.4 मेगाहर्ज सरकारी सामुदायिक एफएम 94 मेगाहर्जबाट एकैसाथ प्रसारण भइरहेको छ। इन्टरनेटमा www.radioefm.org र हाम्रो पात्रो

बाघले पहिचान नेपालको पहाड़ी विश्वकै नौलो घटना भएकाले टनेल उद्धारमा कठिनाई भएको प्रधानमन्त्रीको स्पष्टोक्ति सबैमा विश्वास नलिन नसके बालिनलाई समयले नपर्खिने प्रचण्डको चेतावनी सजवाबारीमा परिमृत्यु भएका प्रहरीको परिवारलाई 10 लाख राहत दिने निर्णय दोलोखाका प्रहरी अघिमिरेद्वारा पदबाट राजीनामा र मानसरोवर गएका 25 मानिस

0: 过我也把你拿来给俺喝个。我站了路，我站了了路，没完个垃圾摸着摸着，这真的过心完了，过了牛的了俺家，俺我心过的好，我那啥我那都干，我咋真尿尿了咋我心呢？
1: 耶，他为了给地把你抬起来可干净。他为了把你个香布的香布呢，他背地是 rental and catching service， 这里可是没白眼人情。
0: 哎，我装一个，我一说，我一说，我一那好脏。
2: हजुर हरकी सेवामा सम्पूर्ण नयाँ सामानको साथमा सदरमुकाम चरीकोटमा विवाह व्रत बन्ध सेमिनार सभा सम्मेलन उत्सव पिकनिक जस्ता विभिन्न कार्यक्रमका लागि हामीलाई सम्झनुहोस्। हामी आवश्यक परे भोजपति तथा शुभ कार्यका लागि अनुभवी तथा दक्ष कुक वेटर मसालजी उपलब्ध गराउँदछौ। यहाँ आवश्यक चाइनिज टेन्ट सायर कुर्सी भाँडाकुँडा कार्पेट म्युजिक सिस्टम बत्ती लगायतका सामानहरू भाडामा पाइनुका साथै हाफ तथा फुल क्याटरिङ पनि गरिन्छ।
3: ग्राहकको सन्तुष्टि नै हाम्रो सफलता। सम्पर्कको लागि कुमार श्रेष्ठ 98512482883 98412482883 र कृष्ण श्रेष्ठ 98640021।
4: वैतेश्वर रेन्टल एन्ड क्याटरिङ सर्भिस चरीकोट दोलखा।
5: अब समाचार विस्तारमा। नेपाल प्रहरी रसुवाको भुटेको सिर तेर्सुले बाढ़ीमा परे ज्यान गुमाएका प्रहरी कर्मचारीका परिवारलाई विशेष आर्थिक सहायता गर्ने निर्णय गरेको छ। नेपाल प्रहरी प्रधान कार्यालयमा प्रहरी महानिरीक्षक दानबहादुर कार्कीको अध्यक्षतामा आज बसेको प्रहरी समन्वय समितिको बैठकले यस्तो निर्णय गरेको हो। यो रकम प्रहरी कर्मचारीहरूबाट संकलन गरिएको राहत कोषबाट प्रदान गरिनेछ। बेपदमा हालसम्म 3 प्रहरीको मृत्यु भएको छ भने 25 सम्पर्क विहीन रहेका छन्। प्रहरी महानिरीक्षक कार्कीको अध्यक्षतामा बसेको बैठकले दिवंगत प्रहरी कर्मचारीहरूले नेपाल प्रहरी कल्याण कोषबाट लिएको विशेष आपत्ति ऋण मिनाहा गर्ने निर्णय पनि गरेको छ। साथै प्रभावित परिवारका एकजना इच्छुक सदस्यलाई सिखमूलक तालिम र रोजगारीका लागि आवश्यक पहल गर्ने निर्णय भएको छ। मृतक प्रहरीका सन्ततिको शिक्षाका लागि आधारभूत तहसम्म पाए पनि प्रहरी आवासीय विद्यालयमा र उच्च शिक्षाका लागि नेपाल प्रहरी आवासीय विद्यालय सागा काभ्रेमा शिक्षण शुल्क मिनाहा गरी अध्ययनको व्यवस्था मिलाइने भएको छ। बाढ़ीमा पनि हालसम्म फेला पर्न नसकेका प्रहरी कर्मचारीहरूको खोजी कार्यलाई थप प्रभावकारी बनाउन विशेषज्ञ टोली परिचालन गर्ने निर्णय पनि गरिएको छ। यसै गरी पहाड़ी प्रभावित क्षेत्रका प्रहरी एकाईहरूमा कार्यरत प्रहरी कर्मचारीहरूको व्यक्तिगत सामग्री क्षति भए बापत जनै 50,000 रूपियाँ राहत उपलब्ध गराउने निर्णय पनि भएको छ। प्रहरीले बेपदको बेलामा सरकारलाई सहयोग पुर्याउन प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा 40 करोड़ रूपियाँ प्रदान गर्ने निर्णय पनि गरेको छ। यो रकम प्रहरी कर्मचारीहरूको योगदानबाट संकलन गरिएको हो। रसुवा पहाड़ीमा पनि मृत्यु भएका 1100 भन्दा बढ़ीको शव भेटिए पनि न्यून मात्रै पहिचान खुलेको छ। मृत्यु भएकाहरूको विभिन्न आधारमा पहिचान गरिएको हो। पीड़ित परिवारले अनुहार कपड़ा शरीरमा रहेका ठ्याटु र शरीरमा भएका विशेष संकेत हेरेर शवको शनाखत गरेका छन्। पहिचान भएका शव परिवारलाई हस्तान्तरण गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। प्रहरीका अनुसार 95 शवहरू परिवारलाई हस्तान्तरण गरिएको छ। तर प्रहरी प्रधान कार्यालयले ती शवहरूको एकीकृत तथ्याङ्क भने संकलन गरेको छैन। शव बुझाएको विवरण जिल्लाहरूले राखेको प्रहरी प्रवक्ता डीआईजी अभिनारायण काफेले बताए। गृह मन्त्रालयका सहसचिव तथा दोलखाका प्रमुख जिल्लाधिकारी सीडीओ हरिप्रसाद घिमिरेले पदबाट राजीनामा दिएका छन्। सीडीओ घिमिरेले भदौ 18 गतेदेखि लागू हुने गरी राजीनामा दिएका हुन्। गत पुसमा दोलखाको सीडीओको जिम्मेवारी सम्हाल्न दोलखा आएका घिमिरेले भदौ 10 गते नै पदबाट राजीनामा दिएको बताइएको छ। आगामी असोज 15 गतेसम्म नियमित सेवा अवधि बाँकी रहे पनि उनले 3 महिना अगावै राजीनामा दिएका हुन्। निजामती सेवामा 38 वर्ष 6 महिना एक दिन सेवा गरेका उनको राजीनामा पत्रमा घराइसी कारण उल्लेख गरिएको छ। तर जिल्ला प्रशासन कार्यालय दोलोखाले उनलाई राजीनामा लागू हुनु अघि नै विदाई गरिसकेको छ। सिडियो खिमिरेलाई बुधबार नै उपसारिक कार्यक्रम गरी विदाई गरिएको हो। हामीसँग अझै समाचार बाँकी नै छन्, तर त्योभन्दा पहिले सूचना र सन्देशको पालो। आगामी मंगसिर 15 गतेसम्म नियमित सेवा अवधि बाँकी रहे पनि उनले 3 महिना अगावै राजीनामा दिएका हुन्। निजामती सेवामा 38 वर्ष 6 महिना एक दिन सेवा गरेका उनको राजीनामा पत्रमा

0: होइन है बुढा, डीडीसी को लोग नभएको यो खुल्ला दूध कहाँबाट लिएर आएको?
1: बच्चाहरूले पनि खाएनन्, झन् चिया त पटक्कै मिठो छैन। अलि राम्रो दूध ल्याउन सक्दैनौ?
2: हेर हेर यो बुढीको गनगन, मिठो दूध यो चरीकोट बजारमा कहाँ पाइन्छ र?
1: तिमी कुन जमानामा छौ? दोलखा डेरीको डीडीसी दूध लिएर आऊ न।
2: ल ल, म दोलखा डेरीको नम्बर वान डीडीसी दूध नै लिएर आइहाल्छु।
3: आहा, कति मिठो दूध! अब देखि सधैँ डीडीसी दूध नै लिएर आउनुहोस् है बाबा।
4: हजुर, नेपाल सरकारको स्वामित्व भएको दुग्ध विकास संस्थान डीडीसीको व्यवस्थापनमा सञ्चालन भइरहेको दोलखा डेरीबाट उत्पादन भएको चरीकोट बजारको नम्बर वान डीडीसी दूध, दही, पेडा, खुवा, घिउ, पनिर लगायतका दुग्ध पदार्थहरू नजिकैको डिलर वा खुद्रा विक्रेताबाट खरिद गरी सधैँ उपभोग गरौं। साथै यस डेरीले जिल्लाका विभिन्न गाविसहरूमा दूध संकलन केन्द्र स्थापना गरिरहेको हुँदा दूध बिक्रीका लागि तत्काल सम्पर्क राख्न हुन कृषकहरूलाई हार्दिक अनुरोध गरिन्छ।
5: बिक्री केन्द्रहरू चरीकोट बजार, दोलखा बजार, जिरी, मैना पोखरी र सिंगटी बजार। संकलन केन्द्रहरू बोझ, साखिने, सुस्ता, सिमौती, जपे, भिरकोट साथै कारखाना वरपरका क्षेत्रहरू।
4: दोलखा दुग्ध उद्योग लिमिटेड, चरीकोट, दोलखा। सम्पर्क 049-421-2020।
6: तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणालीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनुहोला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, 24 घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिंगटी हेल्थ केयर एन्ड डायग्नोस्टिक सेन्टर प्रणाली, बेगुचार, सिंगटी, लामा बगर जाने बाटोको दायाँ पट्टि। सम्पर्क नम्बर 97-67-39-22।
7: तपाई यतिखेर हाम्रो रेडियो र जिरी एफएमबाट हाम्रो समाचार सुन्दै हुनुहुन्छ। इन्टरनेटमा www.hamroradiofm.org/np र हाम्रो पाठ वेबसाइटमा पनि हामीलाई सुन्न सक्नुहुनेछ। अब बाँकी समाचार। सभामुक्ति पियरले रसुवा बाढ़ीबारे पेश गरेको विशेष प्रस्ताव प्रतिनिधि सभा बैठकले पारित गरेको छ। सभामुखले राखेको प्रस्ताव सर्वसम्मत रूपमा पारित भएको हो। बैठकमा सभामुखले राष्ट्रिय शोकको घड़ीमा एकता कायम राख्नु र तीनवटै तहका सरकार, सबै दल, नागरिक समाज र राष्ट्रका सबै संयन्त्र परिचालन गरी खोजोत्तार र विस्थापित नागरिकलाई पुनर्स्थापना गर्न तथा घाइतेको उचित उपचारको प्रबन्ध मिलाउन सरकारलाई निर्देशन दिएका छन्। प्रतिनिधि सभामा विशेष सम्बोधन गरेका सभामा खरियालले महिला तथा बाल बालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारको ध्यानाकर्षण पनि गराएका छन्। प्रधानमन्त्री पालिन र शाह पालिनले भुटेकोशी त्रिशुली बाढ़ीबाट प्रभावित टनेल क्षेत्रमा विशेष किसिमको प्रभाव परेको बताएका छन्। आज प्रतिनिधि सभामा बाढ़ीबारे जानकारी दिँदै उनले टनेल बाढ़ी सँगसँगै हिलो र माटोहरूले पूर्ण रूपमा थुनिएकाले त्यसमा उद्धार गर्ने जनशक्ति विश्वभर नरहेको बताएका हुन्। नेपालमा अहिले आएको विपद मानवीय सभ्यताकै ठूलो भएको र टनेलको समस्या पनि अन्यत्र भन्दा फरक रहेको उनले बताए। सरकारले टनेलमा फँसेकाहरूको समयमै उद्धार गर्न नसकेको भन्दै आलोचना भइरहेका बेला प्रधानमन्त्री शाहले बाढ़ीका कारण क्षतिग्रस्त जल विद्युत आयोजनाका सुरुङबाट तत्काल उद्धार गर्न नसकिनुको कारणबारे संसदमा प्रष्टीकरण दिएका हुन्। शाहले टनेलहरूभित्र बाढ़ी मात्र नभएर माटो र लेदो पसेर पूर्ण रूपमा थुनिएको हुँदा उद्धार गर्न कठिनाई भएको उल्लेख गरे। यस्तोमा तत्काल उद्धार गर्ने प्रविधि विश्वमै नभएको उनको भनाई छ। टनेल बाहिर हिलो लेदो भएकाले आर्मी र प्रहरी अधिन पनि मुस्किल अवस्था रहेको उनले बताएका छन्। नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक एवं पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सबैलाई विश्वासमा लिन नसके बालनलाई समयले नपर्खिने चेतावनी दिएका छन्। प्रतिनिधि सभा बैठकमा सम्बोधन

0: गर्दै प्रचण्डले संकटको समयमा राजले नदेखिएको भन्दै बालिनलाई समयले नकुर्ने चेतावनी दिएका हुन्। प्रचण्डले सरकार विपदको समयमा सामाजिक सञ्जालमा पोस्ट गरेर बसिरहेका आरोप लगाए। एउटा पासले बनाएर निर्वाचन जिते पनि शक्ति सधैँ पक्षमा नहुने भन्दै उनले सचेत हुन आग्रह गरे। बाढ़ी पसेको विपत्तिमा सबैलाई मिलाएर लानुपर्नेमा अरूको कुरा सुन्दै नसुन्ने र आफ्नो मागलाई कुरा गरेर हिँडेको प्रति पनि उनले असन्तुष्टि जनाएका छन्। प्रचण्डले प्रधानमन्त्री बालिन र शाह बालिनको संसदमा पेश हुने तरिकामा पनि प्रश्न गरेका छन्। बैठकमा बोल्दै उनले विपक्षी दलका सांसदलाई मात्र नभएर आफ्नै दलको सांसदलाई पनि विश्वासमा लिन प्रधानमन्त्रीले मेहनत नगरेको टिप्पणी गरे। प्रचण्डले बाढ़ी पीड़ितको उद्धारमा सरकारको काम कार्वाहीप्रति असन्तुष्टि जनाएका छन्। प्रतिनिधि सभाको बैठकमा सम्बोधन गर्दै प्रचण्डले विपदको सामना गर्न तीनै तहका सरकार र जनता एकसाथ जुट्नुपर्नेमा सरकार चुकेको बताएका हुन्। विपक्षी दल नेकपा एमाले भुटेकोशी र त्रिशुली बाढ़ीबाट सृजित संकटको सामना गर्न र प्रभावकारी व्यवस्थापनका लागि सरकारलाई आठ बुँदै सुझाव दिएको छ। आज प्रतिनिधि सभाको बैठकमा एमाले संसदीय दलका नेता रामबहादुर थापा बादलले सरकारको कार्यशैलीमाथि प्रश्न उठाउँदै सुधारका लागि आफ्नो सुझाव राखेका हुन्। प्रतिनिधि सभालाई सम्बोधन गर्दै उनले प्रधानमन्त्री बालिन्द्र शाह बालिनले आफ्नो काम गर्ने एकांकी शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्ने र संसदप्रति पूर्ण उत्तरदायी हुनुपर्ने बताए। उनले विपदपछि अन्तर्राष्ट्रिय सहयोग क्षतिपूर्ति तथा समन्वय गर्न सरकारले परराष्ट्र मन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुका साथै पुननिर्माणका लागि अर्थमन्त्रीको नेतृत्वमा विशेष कार्यदल गठन गर्नुपर्ने बताएका छन्। यसैबीच प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसले सुरुङभित्र फसेका नागरिकको खोज तथा उद्धारमा भएको ढिलाइ अमानवीय र गम्भीर भएको आरोप लगाएको छ। प्रतिनिधि सभा बैठकलाई सम्बोधन गर्दै प्रमुख प्रतिपक्षी दल नेपाली कंग्रेसका नेता भीष्मराज साङदेमले यस्तो आरोप लगाएका हुन्। उनले विपदको बेलामा सरकार सामाजिक सञ्जालमै अल्झिएको आरोप पनि लगाए। शुरूदेखि नै सरकारी निजी र आवश्यक परेको खण्डमा अन्तर्राष्ट्रिय प्रविधि र दक्ष टीमसहित उद्धारमा केन्द्रित हुनुपर्ने उनको भनाई छ। हाम्रो समाचारमा अब रेडियो रिपोर्टको पालो। चिनिया वैज्ञानिकले रसुवामा आएको विनाशकारी बाढ़ी पहिरोको कारण पत्ता लगाएका छन्। अधिनले विपदको मुख्य कारण तत्कालको भारी वर्षा नभएको देखाएको छ। प्रस्तुत छ एक रिपोर्ट।
1: गत साता नेपाल चीन सीमा क्षेत्रमा भएको विनाशकारी हिम पहिरो र त्यसपछि आएको बाढ़ी तथा हिलोको लेदो बारे चिनिया वैज्ञानिकहरूले नयाँ निष्कर्ष सार्वजनिक गरेका छन्। चिनिया समाचार संस्थाका अनुसार चिनिया विज्ञान प्रतिष्ठान अन्तर्गत इन्स्टिच्यूट अफ तिब्बतीयन प्लेटोको नेतृत्वमा गरिएको संयुक्त अध्ययनले विपदको मुख्य कारण तत्कालको भारी वर्षा नभएको देखाएको छ। भदौ 10 गते बिहान नेपालको लाङटाङ लिरूङको उत्तर भेग स्थित उच्च हिमाली क्षेत्रमा ठूलो मात्रामा बरफ र चट्टान खसेको थियो। तीव्र गतिमा गहिरो खोजो हुँदै तल छरेको बरफ चट्टानको थुप्रोले बाटोमा थप सामग्री बगाउँदै अन्तत विशाल हिलोको लेदोमा परिणत भएर चीनको तिब्बत स्थित केरुङ बन्दर गहमा क्षति पुर्याएको अध्ययनले जनाएको छ। अध्ययन अनुसार विपदको स्रोत क्षेत्रमा विपद आउनु अघि केही महिनासम्म वर्षा सामान्य भन्दा कम थियो। घटना अघि तत्काल ठूलो वर्षा समेत भएको थिएन। बरु वर्षौंदेखि हिम नदी तुलनात्मक रूपमा तीव्र गतिमा सर्दै जानु, हिम नदीको अग्रभाग तर्फ लगातार बरफ पुग्नु तथा त्यस अघि वसन्त र गर्मीमा सामान्य भन्दा बढ़ी तापक्रम रहनुले उच्च हिमाली क्षेत्रमा हिउँ पग्लिने दर बढ़ाएको र स्थानीय तुसारो कमजोर बनाएको वैज्ञानिकहरूको निष्कर्ष छ। यसका कारण बरफ र चट्टान बीचको सतहको स्थिरता कमजोर हुँदै गएको र लामो समयको प्रक्रियापछि हिम नदी अचानक अस्थिर बनेको हुन सक्ने वैज्ञानिकहरूले बताएका छन्। यद्यपि घटनाको तत्कालीन र निश्चित कारण के थियो भन्ने निष्कर्षमा पुग्न पर्याप्त प्रमाण अझ नभएको उनीहरूको भनाई छ। तर उपलब्ध प्रमाणले यो विपद छोटो समयको अत्याधिक वर्षाका कारण मात्र भएको होइन भन्ने देखाएको छ। वैज्ञानिकहरूले विपदको विनाशकारी शक्ति प्रारम्भिक हिम पहिरोमा खसेको सामग्रीको मात्राले मात्र निर्धारण नगरेको बताएका छन्। माटोमा थप माटो चट्टान र अन्य सामग्री मिसिँदै जानु विनाश बढ्नुको प्रमुख कारण

0: भनेको उनीहरूको निष्कर्ष छ। अध्ययन अनुसार बरफ र चट्टानको थुप्रो करिब 22 किलोमिटर लामो खोचो हुँदै तल झर्दा बाटोमा रहेको नदीको सतह र खोचको पिधो तथा आसपासका भीरबाट ठूलो मात्रामा सामग्री कटान गरेर आफूसँगै बगाउँदै लगेको हो। नदीको पानीसँग मिसिएपछि प्रारम्भिक बरफ चट्टानको पहिरो विशालो हिलोको लेदोमा परिणत भएको थियो। यसरी बाटोमा थप सामग्री मिसिँदै जानु प्रारम्भिक घटनापछिको सामान्य प्रक्रिया मात्र नभई केरुङ बन्दरगाहसम्म पुग्दा विपदको तीव्रता निर्धारण गर्ने महत्वपूर्ण प्रक्रिया रहेको वैज्ञानिकहरूले बताएका छन्। लक्ष्मी थामी, हाम्रो रेडियो चरिकोट।
1: चीनको कैलाशमान सरोवर गएका मध्ये 2500 जना नेपाल फर्केका छन्। 3000 जना सो क्षेत्रमा गएको तर रसा बाढ़ीका कारण रोकेकाहरू फर्केका हुन्। उनीहरू हिंसा र तातोपानी नाका हुँदै फर्केको परराष्ट्र मन्त्रालयले जनाएको छ। हिंसा र तातोपानी नाका हुँदै मन्त्रालयका अनुसार कैलाशमान सरोवर जाने र फर्कने अधिकांश तीर्थ यात्री छन्। बाँकी भएकालाई पनि फर्काउनका लागि सहजीकरण भइरहेको मन्त्रालयले जनाएको छ। केही मानिसहरू भने लासाबाट हवाई मार्ग भएर फर्किने तयारीमा छन्। दुलोखा कारागारमा रहेका कैदी बन्दीहरूले रसुवाका बाढ़ी पीड़ितलाई आर्थिक सहयोग गरेका छन्। कारागार कार्यालय चरिकोट दुलोखाको बन्दी गृहमा कैद तथा थुनामा रहेका कैदी बन्दीहरूले रसुवाका बाढ़ी पीड़ितका लागि 25,000 बढ़ी आर्थिक सहयोग गरेका हुन्। बन्दी गृहमा रहेका 147 जना कैदी बन्दीहरूले एक आपसमा रकम संकलन गरी कुल 25,505 रूपियाँ प्रधानमन्त्री राहत कोषमा जमा गरेका छन्। रसुवामा आएको विनाशकारी बाढ़ीका कारण प्रभावित भएकाहरूले राहत तथा उद्धार कार्यमा सहयोग पुगोस् भन्ने उद्देश्यले कैदी बन्दीहरूले आफ्नो पहलमा सो रकम जुटाएर कोषमा पठाएका हुन्। दोलोखाका कैदी बन्दीहरूले रसुवा बाढ़ी पीड़ितलाई 25,000 भन्दा बढ़ी आर्थिक सहयोग गरेको सम्बन्धी यो समाचार सँगसँगै हाम्रो समाचारको बेलुकी 7 बजेको विशेष बुलेटिन आइसकिन्छ। यो समाचार बुलेटिनबाट म लक्ष्मी बस्नेत बिदा चाहन्छु। नमस्ते।
2: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
3: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
4: धुलीखेल अस्पतालद्वारा सञ्चालित दोलखा अस्पतालले विभिन्न सेवा सञ्चालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
3: हाम्रा सेवाहरू
4: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
3: 24 घण्टा आकस्मिक सेवा,
4: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
3: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
4: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
3: 24 घण्टा फार्मेसी सेवा,
4: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
3: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
4: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
3: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
4: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
3: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
5: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
4: अन्य थप जानकारीको लागि
5: सम्पर्क नम्बर 0449412020।
3: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
6: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ट्ज।

0: मधिरा न्यूनीकरणका लागि रेडियो सन्देश
1: ख्याल राख्नुहोस्। तपाईँ स्वास्थ्य हुन तपाईँले पहिला नियमित भिटामिन युक्त खानेकुरा खाने गर्नुपर्छ। जब तपाईँले सफा र ताजा खानेकुरा खाने गर्नुहुन्छ तब तपाईँको शरीरमा रोगसँग लड्न सक्ने प्रतिरोधात्मक क्षमताको विकास हुन्छ।
2: विचार गर्नुहोस्, अहिले तपाईँ हामी विभिन्न रोगसँग जुझिरहेका छौं। यस्तो वखत हामीले खानपान आहार व्यवहारमा परिवर्तन गरेनौं भने हामी जोसुकैलाई जुनै समयमा ठूलो रोग लाग्न सक्छ।
1: सम्झाउनुहोस्, जाँड रक्सीको प्रभाव सिधै दिमाग मुटु र रगतसँग जोडिएको हुन्छ, जसले गर्दा मुटु र दिमागले राम्रोसँग काम गर्न सक्दैन, रगत दूषित बन्छ, खानेकुरा पचाउने पेटमा खराबी पैदा हुन्छ।
2: याद राख्नुहोस्, जाँड रक्सी सेवनले तपाईँलाई क्षणिक उत्तेजना गराउन बाहेक अन्य कुनै पनि फाइदा दिँदैन। पिर परेर खाएको, दुःखपूर्ण खाएको, शोक बिर्सन पिएको, तागत दिन शनी लिएको चाड पर्वमा त खानै पर्यो, धर्म संस्कृति र परम्परा हो खानै पर्यो भन्ने कुरा त तपाईँले जाँड रक्सी खाइरहना बनाएका बाहना मात्र हुन्।
1: होशियार हुनुहोस्, जाँड रक्सीको सेवनले शरीरमा भएको रोगसँग लड्न सक्ने क्षमतालाई कमजोर गराउँछ। मुटु कलेजो फोक्सोमा लाग्ने रोगहरू पनि यही जाँड रक्सीले नै निम्त्याउँछ।
2: सजग बन्नुहोस्, कुनै वखत तपाईँ आवेशमा आएर बिना कारण सानै झगडामा सधैँ साथ दिन आएका श्रीमान श्रीमती त्याग्न सक्नुहुन्छ, बुढेसकालका सहारा छोराछोरी त्याग्न सक्नुहुन्छ, जन्मदाता बामा त्याग्न सक्नुहुन्छ, आफैलाई त्याग्न पनि सक्नुहुन्छ, तर जाँड रक्सी सेवन जस्तो खराब लत किन त्याग्न सक्नुहुन्न?
1: जिम्मेवार बहन गर्नुहोस्, शरीरमा लागेको रोगको उपचार गर्न तपाईँसँग पैसा हुँदैन, आफ्ना नानीहरूलाई पढाउन तपाईँसँग खर्च हुँदैन, औषधि खान पैसा हुँदैन, तर कमाई भन्दा बढी जाँड रक्सीमा खर्च गर्नुहुन्छ।
2: त्यसैले आजबाट सचेत बनाऊ, जाँड रक्सीको सेवन बन्द गरौं र अकाल कुनै मृत्युबाट जोगिऊ। परिवारको चाहना र खुसी नै तपाईँको चाहना र खुसी हो। तपाईँको परिवार आजबाट तपाईँले जाँड रक्सीको सेवन त्यागेको कुरा सुन्न आतोषन, जाँड रक्सीको उत्पादन र सेवन बन्द भएको सुन्न लालायित छन्।
1: साँच्ची कतै बाल बालिकाहरूमाथि दुर्व्यवहार त भएका छैनन्? शारीरिक यातना पाइरहेका छैनन्? बाल विवाह तथा शारीरिक शोषण हुने गरेको त छैन? कहीँ कतै बाल बालिकाहरू मानसिक तनाव र समस्यामा त परेका छैनन्? तपाईँका बाल बालिकालाई कतै मनोसामाजिक परामर्शका आवश्यकता त परेको छैन? यदि छ भने पैसा नलाग्ने फोन 10-9-8 सम्पर्क गरी जीवन सुरक्षाका लागि खबर गरिदिनु हुन हार्दिक अनुरोध गर्दछौं।
3: सार्वजनिक हितका लागि कालिचोक गाउँपालिका र बिगु गाउँपालिकाको साथमा सिविन नेपाल र ग्रामीण विकास टुकी संघको संयुक्त अपील।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: ଶର୍ଟେ ପାସ୍କୋ ଟିଭି ବୋକରେ ହେଡ଼େ ନିକୟ ଅତାର ମାସ ହଉ ତ
1: ଗଠେଇ ବରି ଲେଲେ କ୍ୱାସ୍କୋ ଟିଭି ବୋକନୋନି ଭିତ୍ତି ଆପନେ ଟିଭି ବିକ୍ରିଓ ଅନି ବନାଉନ ଜାନ ଲାଗେ କୋଟି ବନାଉନେ ପୁକା ଓଲାଟ ହୋଇନା
0: ତେତି କୁଡ଼ାମା ପଣେ ଚିନ୍ତା କରନ ପର୍ଷ ତ ସଦର ମୁକାମ ଚରିକୋଟ ବାଟ ଚରି ଘ୍ୟାଙ୍ଗ ଜାନେ ବାଟ ମା ରହେକ ଆମରାଇ ଚୌଧରୀ ଇଲେକ୍ଟ୍ରୋନିକ୍ସ ମା ଲଇଯାଉ ନ ତାହା ତ ତିମ୍ର ବିଗ୍ରେ କୋ ଟିଭି ମାତ୍ର ହୋଇନା କି ମୋବାଇଲ ଘଡ଼ି ସବାଇ ପଣେ ଆଲସରନି ସକି ଗଣି
1: ତିସୁ ଭାଇ ମୋ ପନି ତେତେ ତିର ଲାଗି ଆସୁନି ହୋଇନା ତ
2: अब आउनुहोस् हाम्रै चौधरी इलेक्ट्रोनिक्समा 32 इन्च देखि माथिको एलईडी किन्दा दिसौं सितैमा
3: यहाँ फ्रिज डी फ्रिज एलईडी एलसीडी टिभी मोबाइल साउन्ड सिस्टम सुपथ मूल्यमा पाउनुका साथै सबै प्रकारका टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामानहरू मर्मत गरिन्छ। यसका साथै विवाह गोष्ठी सेमिनार व्रत बन्ध र अन्य कार्यक्रमका लागि साउन्ड सिस्टम भाडामा पनि पाइन्छ।
2: टिभी मोबाइल र अन्य इलेक्ट्रोनिक सामान मर्मत गर्ने ट्रेनिङको पनि सुविधा छ। यसमा विशेष गरी 5 जनाको समूह बनाएर आएमा 1 जनालाई छुटको पनि व्यवस्था गरिएको छ।
4: प्रोप्राइटर नरेन्द्र चौधरी चौधरी इलेक्ट्रोनिक्स चरीकोट चरीख्याङ। थप जानकारीका लागि सम्पर्क नम्बर 9844391042 र 9844061814।
5: के तपाईँ लोकल र उन्नत जातका खाद्यान्नका बिउको खोजी गर्दै हुनुहुन्छ?
6: उन्नत जात र गुणस्तरीय बिउ भए मात्रै हामीले चाहे जस्तो उत्पादन गर्न सक्छौ। यदि तपाई पनि यसको खोजीमा हुनुहुन्छ भने अन्त टाढा जानै पर्दैन।
5: नालडुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 साबिक काभ्रे गाविस वडा नम्बर 6 बगरमा तपाईले यो सुविधा पाउन सक्नुहुनेछ।
6: यहाँ विभिन्न उन्नत जातका धान गहुँ मकै कोदो फापर जौका बिउहरूका साथै लोकल बिउहरू सुपथ मूल्यमा उपलब्ध छ। युरिया डीएपी पोटास लगायतका रासायनिक मलका लागि पनि हामीलाई सम्झनुहोस्।
5: थप जानकारीका लागि सम्पर्क 9844463378 र 9844011725। नालढुङ्गा कृषि तथा बिउ उत्पादन सहकारी संस्था लिमिटेड 3204 काभ्रे बगर दोलखा।
7: तपाईँ सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: एकीकृत घुम्ती सेवा शिविर संचालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना। जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर संचालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ। शिविरमा उपलब्ध सेवाहरू: योजना सम्झौता, अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण, ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण, स्वास्थ्य बीमा, पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण। शिविर सञ्चालन हुने मिति समय र स्थान: मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6, भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7, भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4, भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5, भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3, भदौ 25 गते जिरी नगरपालिका वडा नम्बर 8, भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9, भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2, भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1। स्थान: सम्बन्धित वडा कार्यालय भवन। समय: सबै स्थानमा बिहान 11 बजे। नोट: शिविर सम्बन्धी थप जानकारीका लागि आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
1: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
0: जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको 29 वार्षिक साधारण सभा सम्बन्धी सूचना। यस संस्थाको संचालक समितिको मिति 2083 साल श्रावण 23 गते बसेको बैठकको निर्णय अनुसार संस्थाको 29 वार्षिक साधारण सभा देहाय बमोजिमको मिति, समय र स्थानमा एकाईगत रूपमा संचालन तथा सम्पन्न गरिने भएको हुँदा सम्बन्धित सम्पूर्ण सदस्यज्यूहरूलाई तोकिएको मिति, समय र स्थानमा अनिवार्य रूपमा उपस्थित भई वार्षिक साधन सभालाई सफलतापूर्वक सम्पन्न गराउनु हुन हार्दिक अनुरोध गरिन्छ। साधारण सभाका प्रस्ताव तथा छलफलका विषयहरू: आर्थिक वर्ष 2082-83 को वार्षिक प्रगति प्रतिवेदन एवं लेखा परीक्षण प्रतिवेदन, संचालक समितिको वार्षिक प्रतिवेदन तथा आगामी कार्यदिशा सम्बन्धमा, आन्तरिक नीति तथा कार्यविधि पारित गर्ने, ऋण असुली तथा भाका नागेको ऋण व्यवस्थापन, आर्थिक वर्ष 2083-84 आय व्यय विवरण तथा प्रस्तावित नीति कार्यक्रम एवं बजेट स्वीकृत गर्ने, आर्थिक वर्ष 2083-84 लागि लेखा परीक्षकको नियुक्ति तथा पारिश्रमिक, व्यवस्थापकको सेवा सुविधा एकाइ निर्णय र मुख्य निर्णय पुस्तिका प्रमाणित गर्न प्रतिनिधि छनौट सम्बन्धमा र विविध।
2: वार्षिक साधारण सभा सञ्चालन हुने मिति, समय र स्थान:
0: 2083 भदौ 26 गते ठुलोपातल चिपचिपेमा, साबिक ठुलोपातल गाविस, वडा नम्बर 1, 2, 3, 6, 7, 8 र 9 तथा सोही दिन ठुलोपातल निगालेमा, साबिक ठुलोपातल गाविस, वडा नम्बर 4 र 5 र जिरी नगरपालिका क्षेत्रका सदस्यहरूका लागि:
2: भदौ 27 गते नामदु बैतेश्वर मावि, बैतेश्वर वडा नम्बर 6, वडा नम्बर 7 को माझी बुस्ती र ठोटमेरी, वडा नम्बर 5 को निमकोटका सदस्यहरूका लागि:
0: भदौ 28 गते गैरीमुदी जनज्योति माविमा साबेक गैरीमुदी र मिर्गी गाविस क्षेत्रका लागि।
2: भदौ 29 गते जुगु नीलकण्ठेश्वर माविमा गौरी शंकर गाउँपालिका क्षेत्र।
0: भदौ 30 गते क्षेत्रपा बैतेश्वर गाउँपालिकाको ओडा नम्बर 8 को ओडा कार्यालयमा साबेक क्षेत्रपा गाविस र साबेक जुगु गाविसको गैरी र ओर्लिनी क्षेत्र।
2: असोज 1 गते मार्बु ओडा कार्यालयमा बैतेश्वर ओडा नम्बर 7 क्षेत्रका लागि।
0: असोज 2 गते सरीकोट हाम्रो रेडियोको हल भीमेश्वर नगरपालिकामा कारिङचोको बिगु सैलुङ मेलुङ र तामाकोसी गाउँपालिका क्षेत्र।
2: असोज 3 गते रोयल ब्याङ्केट जडीबुटीमा काभ्रे पलाञ्चोक ललितपुर काठमाडौँ र भक्तपुर जिल्ला पुरै तथा काठमाडौँ उपत्यकामा बसोबास गर्ने सदस्यहरूका लागि।
0: असोज 5 गते मुखी कार्यालय मैना पोखरीमा बैतेश्वर ओडा नम्बर 4 र 5 ओडा नम्बर 3 को यारसा र मजुवा बैतेश्वर ओडा नम्बर 8 को एबु क्षेत्रका लागि।
2: वार्षिक साधारण सभामा उपस्थितिका लागि तपसिल बमोजिम योग्यता पुगेको हुनुपर्नेछ।
0: मेटी 2083 श्रावण 22 गतेसम्म सदस्यता प्राप्त गरेको हुनुपर्ने।
2: सदस्यको व्यक्तिगत विवरण केवाईएम अदावधिक भएको हुनुपर्ने।
0: सदस्यता निलम्बन खारेज वा स्थगनमा नरहेको हुनुपर्ने।
2: ऋण कारोबार गरेको भए ऋणको फाखा ननागेको हुनुपर्ने।
0: 2083 असार मसान्तसम्म नियमित बचत गरेको हुनुपर्ने।
2: साधारण सभामा उपस्थित हुँदा आफ्नो सदस्यता नम्बर परिचय पत्र वा सहकारीले तोकेको प्रमाण वा परिचय खुल्ने कागजात अनिवार्य रूपमा साथमा लिएर आउनुपर्नेछ।
0: बाल सदस्य तथा पूर्ण अपाङ्गता भएका क वर्गको रातो कार्ड प्राप्त सदस्यको हकमा सम्बन्धित सदस्य र संरक्षक दुवैको परिचय पत्र साथमा लिई संरक्षक उपस्थित हुनुपर्नेछ।
2: परिचय खुल्ने प्रमाण पत्र नभएमा साधारण सभामा उपस्थित गराइने छैन।
0: सदस्यहरूको उपस्थिति गर्दा तोकिएको क्षेत्रभित्रका सदस्यहरूले तोकिएको सम्बन्धित केन्द्रमा नै उपस्थिति जनाउनु पर्नेछ। यदि कुनै कारणले तोकिएको उपस्थित केन्द्रमा उपस्थित हुन नसक्ने सदस्यहरूले 2083 आश्विन 5 गतिको अन्तिम उपस्थिति केन्द्र रहेको संस्थाको मुख्य कार्यालय मैना पोखरीमा उपस्थित हुन सकिनेछ।
2: थप जानकारीका लागि संस्थाको तपसिल बमोजिम सम्पर्क नम्बरमा कार्यालय समयभित्र सम्पर्क गर्नुहुन अनुरोध गरिन्छ।
0: मुख्य कार्यालय मैना पोखरी 0949411030
2: नामदु सेवा केन्द्र नामदु 9851322136
0: गैरीमुदी सेवा केन्द्र गैरीमुदी 9851322136
2: जुगु सेवा केन्द्र जुगु 9851322141
0: चरीकोट सेवा केन्द्र चरीकोट 9851322134
2: काठमाडौँ सेवा केन्द्र काठमाडौँ 9851322147
0: देशबहादुर मिजार व्यवस्थापक जनमुखी बचत तथा ऋण सहकारी संस्था लिमिटेड बैतेश्वर गाउँपालिका 5 मैना पोखरी दोलखा।

0: धुलीखेल अस्पताल दुलखा अस्पताल दुलखाको सूचना।
1: धुलीखेल अस्पतालद्वारा संचालित दोलखा अस्पतालले विभिन्न सेवा संचालन शुरू गरिसकेकाले समयमै आफ्नो स्वास्थ्य परीक्षण गराई मौकाको फाइदा उठाउनु हुन सम्बन्धित सबैमा जानकारीको लागि यो सूचना प्रसारण गरिएको छ।
0: हाम्रा सेवाहरू
1: शनिबार बाहेक बिहान 9 बजेदेखि अपरान्ह 4 बजेसम्म ओपीडी सेवा,
0: 24 घण्टा आकस्मिक सेवा,
1: बाल रोग विशेषज्ञ सेवा, इन्डोस्कोपी कल्चर, मानसिक स्वास्थ्य जाँच तथा परामर्श सेवा,
0: डिजिटल सीआर सिस्टम द्वारा एक्सरे सेवा र एनआईसीयू सेवा,
1: 24 घण्टा आकस्मिक उपचार तथा बिरामी भर्ना,
0: 24 घण्टा फार्मेसी सेवा,
1: आधुनिक उपकरणहरू तथा अपरेशन थिएटर सहित सञ्चालित अस्पतालमा महिला तथा प्रसूति विशेषज्ञद्वारा प्रसूति जाँच तथा अपरेशन,
0: हाड जोनी सम्बन्धी विशेषज्ञ उपचार सेवा, विशेषज्ञ चिकित्सकबाट दन्त सेवा,
1: हाड जोनी नसा सम्बन्धी विशेषज्ञ डाक्टरहरूद्वारा हड्डी भाँचेका, हड्डी खिएका, नसा च्यापिएका बिरामीहरूको लागि अपरेशन सहितको सेवा अन्तर्गत पाता राख्ने तथा निकाल्ने सामान्य शल्यक्रिया र फिजियोथेरापी सेवा,
0: ईसीजी, भिडियो एक्सरे तथा प्रयोगशाला जाँच,
1: रगत सम्बन्धी मृगौला, मुटु र कलेजोको जाँच, थाइरोइड जाँच,
0: दिशा पिसाब खकार परीक्षण गरिनुका साथै वीर्य जाँच र परिवार नियोजन तथा मातृ शिशु स्याहार सेवा सम्बन्धी परामर्श तथा अस्थायी साधन वितरण,
2: विशेष मेसिनद्वारा नवजात शिशुको जन्मजात श्रवण समस्याहरूको परीक्षण तथा पहिचान, जिल्लाकै क वर्गको सुविधा सम्पन्न एम्बुलेन्स सेवा सञ्चालन।
1: अन्य थप जानकारीको लागि
2: सम्पर्क नम्बर 0494120।
0: धुलीखेल अस्पताल दोलखा अस्पताल दोलखा।
3: एकीकृत घुम्ती सेवा शिविर सञ्चालन हुने सम्बन्धी जिरी नगरपालिकाको सूचना।
4: जिरी नगरपालिकाबाट प्रदान हुँदै आएका सेवाहरू नगरका प्रत्येक ओडाहरूमा निम्न मिति, समय र स्थानमा एकीकृत घुम्ती सेवा शिविर सञ्चालन गर्न लागि एकाले शिविरमा उपस्थित भई सेवा लिनुहुन सरकारवाला सम्पूर्णमा यो सूचना प्रसारण गरिएको छ।
3: शिविरमा उपलब्ध सेवाहरू,
4: योजना सम्झौता, अपाङ्गता परिचय पत्र वितरण तथा नवीकरण,
3: ज्येष्ठ नागरिक परिचय पत्र तथा सुत्केरी आमालाई पोषण सामग्री वितरण,
4: स्वास्थ्य बीमा, पशु स्वास्थ्य सेवा र सामान्य स्वास्थ्य परीक्षण।
3: शिविर सञ्चालन हुने मिति, समय र स्थान।
4: मिति 2083 साल भदौ 16 गते जिरी नगरपालिका वडा नम्बर 6।
3: भदौ 17 गते जिरी नगरपालिका वडा नम्बर 7।
4: भदौ 18 गते जिरी नगरपालिका वडा नम्बर 4।
3: भदौ 23 गते जिरी नगरपालिका वडा नम्बर 5।
4: भदौ 24 गते जिरी नगरपालिका वडा नम्बर 3।

0: 25 गते जिरी नगरपालिका वडा नम्बर 8, भदौ 26 गते जिरी नगरपालिका वडा नम्बर 9, भदौ 30 गते जिरी नगरपालिका वडा नम्बर 2, भदौ 31 गते जिरी नगरपालिका वडा नम्बर 1। स्थान सम्बन्धित वडा कार्यालय भवन, समय सबै स्थानमा बिहान 11 बजे। नोट, शिविर सम्बन्धी थप जानकारीका लागि आ आफ्नो वडा कार्यालयमा सम्पर्क गर्नुहुन अनुरोध छ। जिरी नगरपालिका नगर कार्यपालिकाको कार्यालय जिरी दोलखा।
1: तपाईं सुन्दै हुनुहुन्छ हाम्रो रेडियो 103.4 मेगाहर्ज।

तपाई आफ्नो स्वास्थ्य प्रति सचेत हुन चाहनुहुन्छ? यदि चाहनुहुन्छ भने सिङ्गुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरीले गुणस्तरीय र भरपर्दो स्वास्थ्य सेवा ल्याएको छ। आजै सम्पर्क गरी आफ्नो स्वास्थ्य जाँच गराउनु होला। हाम्रा सेवाहरू अनुभवी स्वास्थ्य कर्मीबाट ओपीडी सेवा तथा स्वास्थ्य परामर्श, चौबिसै घण्टा इमर्जेन्सी सेवा, आँखा सम्बन्धी सेवा, दन्त सेवा, फार्मेसी सेवा, एक्सरे, भिडियो एक्सरे, रक्त परीक्षण, होम सर्भिस, ल्याब सेवा र निशुल्क टिकट, अन्य विभिन्न सेवाहरू। सिङ्गुटी हेल्थ केयर एण्ड डायग्नोस्टिक सेन्टर प्रहरी, बिगुचार सिङ्गुटी, लामा बगर जाने बाटोको दायाँ पट्टी। सम्पर्क नम्बर 97 67 39 22।

0: ओहो, यति बिहानै कता हिँड्नु भयो भाउजू?
1: कता जानु नि नानी, बारी जोत्नु पर्ने थियो, कृषि मेसिनरी पनि चाहिएको थियो, हाती ट्रेक्टर पनि मर्मत गर्नु पर्ने, यो सबै काम कहाँ होला भनेर खोज्दै हिँडेको नि। घरमा पुरुष मान्छे भए पो पल्ला घर साइला दाइलाई ट्रेक्टर दिएको त्यही पनि बिग्रिएछ।
0: ए, यति कुराको लागि पनि किन चिन्ता गर्नु भएको? अहिले त हाम्रै सिंगटी बजारको झोलुङ्गे पुल नजिकै कालिङचोक हार्डवेयर सँगै श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लाइज खुलेको छ त।
1: ए हो र नानी, अनि त्यहाँ के पाइन्छ नि?
0: त्यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन्ड मेल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डरहरू पाउनुको साथै पुरानो मिस्त्रीद्वारा सामान मर्मत पनि गरिन्छ।
1: ए हो र, ल धेरै धेरै धन्यवाद है नानी, म पनि त्यतैतिर जानु पर्ला।
2: हजुर, यहाँ कृषि मेसिनरी र आधुनिक मेसिन, हाते ट्रेक्टर, कम्बाइन मिल, जेनेरेटर, थ्रेसर, मोटर, ग्राइन्डर, चेन्सो सुपथ मूल्यमा बिक्री वितरण गरिन्छ। साथै बिग्रेकै स्थानमा पुगेर मर्मत गरिने व्यवस्था समेत रहेको छ। थप जानकारीका लागि सम्पर्क नम्बर 9840113567, 9763583।
3: प्रोपाइटर नवीन श्रेष्ठ, श्रेष्ठ मेसिनरी स्टोर एन्ड सप्लायर्स, बिगु गाउँपालिका 4, सिंगटी, दोलखा।
4: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।

0: पुरानो बाइक एक्सचेंज गरेर झ्याम्मै नयाँ बजाज किन्न चाहनुहुन्छ?
1: त्यसो भए यो चान्स झुकिएर पनि नछुटाउनुहोस्,
0: किनकि बजाज एक्सचेन्ज मेलामा तपाईँको पुरानो बाइकको हाइएस्ट भ्यालुएसन झ्याम्मै क्यास डिस्काउन्ट अन द स्पोर्ट फाइनान्स जेरो सर्भिस चार्ज अनि फ्री हेलमेट पनि पाउन सक्नुहुन्छ।
1: पुरानो बाइकको टेन्सन छोड्नुहोस्, नयाँ बाइक घर लग्ने प्लान बनाउनुहोस्।
2: यही भाद्रो 21 गतेदेखि 27 गतेसम्म बुस्ट अटो हब प्रणालीको सहकारीमा बजाज मान्यता प्राप्त रामीण लक्ष्मण मोटरसाइकल वर्कसपले दोलखा जिल्लाको बिगु गाउँपालिका सिंगटी बजार मन्दिर नजिकै बजाज एक्सचेन्ज मेला ल्याउँदैछ।
0: साथै सेकेन्ड ह्यान्ड बाइकहरू लिन चाहनुहुन्छ भने उपलब्ध हुनेछ। मौकाको फाइदा उठाउनुहुन सम्पूर्णमा जानकारी गरिन्छ।
1: थप जानकारीको लागि सम्पर्क नम्बर 9851402094 र 9840069851।
3: यो हो हाम्रो रेडियो 103.4 मेगाहर्ज।
4: सरकार हिजो पनि तपाईँहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
5: सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो।
6: बाढी प्रभावित क्षेत्रबाट हाम्रा संवाददाता भन्छन्,
7: विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशमा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा रित्तो थियो, तर त्यहाँ धेरै तस्विरहरू टाँसेको देखियो।
6: र उद्धारमा सुरुदेखि संलग्न एक हेलिकप्टर चालकको अनुभव। तर सबभन्दा पहिले आजका प्रमुख विश्व समाचार।
8: नेपालमा गत बुधबारको विनाशकारी बाढ़ीमा परिज्यान गुमाउने मानिसहरूको संख्या 1100 नाघेको प्रहरीले जनाएको छ। अझै 4000 आसपास संख्यामा मानिसहरू हराइरहेका छन्। जल विद्युत आयोजनाका सुरुङभित्र फँसेका मानिसहरूको उद्धार प्रयास जारी रहेको अधिकारीहरूले बताएका छन्। सरकारले गरिरहेका प्रयासबारे संसदलाई आज जानकारी गराउँदै प्रधानमन्त्री बालेन्द्र शाहले भने,
9: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ, घरबारविहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ, कोही कतै छुट्नु हुने छैन।
8: प्रधानमन्त्री बालेन्द्र शाह बाढ़ीमा हराएका केही मानिसका परिवारजनले उनीहरू जीवित नभएको निष्कर्ष निकाल्दै कोषको प्रतिकृति बनाएर दाह संस्कार र काजगिरिया गर्न थालेका छन्। अमेरिकाले तेहरान विरूद्ध हवाई हमला तीव्र पारेको जवाफ स्वरूप मध्यपूर्वमा रहेका अमेरिकी निशानाहरूमाथि आक्रमणको लहर शुरू गरेको इरानले जनाएको छ। कुवेतका अनुसार इरानी ड्रोन एउटा आवासीय कम्प्लेक्समा खस्दा आगो लागेको भए पनि कुनै मानवीय क्षति भएको छैन। बहरेन सरकारले आफूहरू कहाँ पनि हमला भएको जनाएको छ। जोर्डनमा इरानको हमला घातक रहेको भन्ने दावी अमेरिकी सेनाले अस्वीकार गरेको छ। होर्मुज जलमार्गमा दुईवटा तेल ट्याङ्कर धरापमा पर्दा आगो लागेको इरानी सेनाले जनाएको छ। युरोपेली संघ ईयूकी विदेश नीति प्रमुखले गत महिना जर्मनीको लेप्सिक विमानस्थलमा प्रयास गरिएको ड्रोन हमला राज्यद्वारा प्रायोजित आतंकवादको नमूना भएको बताएकी छन्। जर्मनीले उक्त हमला प्रयास रूसले गरेको बताउँदै आएको छ। ईयूकी विदेश नीति प्रमुख काजा कालासले सो घटनाबारे रूसी राजदूतलाई बोलाइएको बताइन्। ड्रोन हमलाका लागि रूस जिम्मेवार रहेको निष्कर्षमा आफूहरू पुगेको जर्मन सरकारले मंगलबार बताएको थियो। रूसी राष्ट्रपति भ्लादिमिर पुटिनले मस्कोलाई दोषी देखाउन झूठो प्रमाण खड़ा गरिएको आरोप लगाएका छन्। दक्षिण कोरियाको एक अदालतले गम्भीर अपाङ्गता भएका मानिसहरू बस्ने एउटा केयर होमका पूर्व प्रमुखलाई यौन दुर्व्यवहारको अभियोगमा दोषी ठहर गर्दै 15 वर्ष जेल सजाय सुनाएको छ। किम नाम गरेका ती व्यक्तिले इन्चोन स्थित केयर होमका 3 महिलामाथि यौन दुर्व्यवहार गरेको ठहर गएको हो। उक्त घटनापछि दक्षिण कोरियाभरि रहेका 1500 भन्दा बढ़ी त्यस्ता केयर होमहरूको निरीक्षण गरिँदा दुर्व्यवहारका दर्जनौ सन्दिग्ध घटनाहरू भएको पाइएको थियो। र विश्व तापमान वृद्धि नियन्त्रण सम्बन्धी लक्ष्य, बढ़दो तापक्रम वृद्धिको असरलाई मानवताले कसरी न्यूनीकरण गर्न सक्छ भन्नेमा केन्द्रित हुनुपर्ने संयुक्त राष्ट्रसंघको एउटा अध्ययन प्रतिवेदनले औंल्याएको छ। सरकारहरूले निर्धारण गरिएको तापक्रम भन्दा बढ़ी हुन नदिनेतर्फ ध्यान दिनुको सट्टा अझ चरम जलवायु परिवर्तनको सामना गर्ने उपायबारे विचार गर्नुपर्नेमा राष्ट्रसंघको वातावरण कार्यक्रमले जोड़ दिएको छ। एकजना जलवायु वैज्ञानिक बिल हेलले उक्त प्रतिवेदनले कदम चाल्न आह्वान गर्नुको सट्टा उदासीन हुन सघाउने जोखिम रहेको टिप्पणी गरेका छन्। यो बीबीसी नेपाली सेवा हो।
6: साझापखमा तपाईलाई स्वागत छ। प्रधानमन्त्री बालेन्द्र शाह बालेनले रसुवाको भोटेको सीमा आयोगको विनाशकारी बाढ़ीबाट प्रभावितहरूलाई सरकारको अभाव खड्किन नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। उनले प्रतिनिधि सभाको आजको बैठकमा बाढ़ी, त्यसको प्रभाव र उद्धार तथा राहतबारे जानकारी दिँदै त्यस्तो बताएका हुन्। तर विपक्षी पार्टीका नेताहरूले सरकारको कड़ा शब्दमा आलोचना गरेका छन्। प्रस्तुत छ एक रिपोर्ट। आज साँझसम्म बाढ़ीमा परेर ज्यान गुमाएका 1200 भन्दा धेरै शव फेला परेको राष्ट्रिय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ। उसका अनुसार 4000 भन्दा धेरै मानिस अझै पनि सम्पर्कविहीन छन्। प्रतिनिधि सभामा बोल्दै प्रधानमन्त्री बालेनले भने,
9: सम्पर्कविहीन हुनुभएका नागरिकको खोजी जारी छ, घाइतेको उपचार जारी रहनेछ। यो पीड़ा रसुवा, नुवाकोट वा धादिङको मात्र होइन, यो सिंगो नेपालको छातीमा परेको साझा वज्रपात हो। त्यसैले दृढ संकल्प साहसका साथ यो विपत्तिमा लड्नुको हामीसँग अर्को विकल्प छैन र थिएन, हामी लड़िरहेका छौं।
6: अधिकारीहरूका अनुसार करिब 12000 मानिसको उद्धार गरिएको छ। सयौं मानिसहरू घरवास विहीन भएका छन्। उनीहरूको जिम्मा सरकारले लिने बताउँदै प्रधानमन्त्री बालेनले भने,
9: घरबार विहीन हुनुभएकाहरूका लागि तत्कालका लागि अस्थायी र दीर्घकालीन पुनस्थापना सरकारले गर्ने नै छ। कोही कतै छुट्नु हुने छैन। सरकार हिजो पनि तपाईहरूसँग थियो, आज पनि छ र भोलि पनि रहनेछ।
6: उनले विश्वव्यापी जलवायु परिवर्तनको मार खेप्नु परेको विषयलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाउने पनि उल्लेख गरे।
9: यस घटनाले जलवायु परिवर्तनसँगै हिमालय क्षेत्रमा हामीले खेप्नु परेको जोखिम बढ्दै गएको गम्भीर संकेत गरेको छ। त्यसैले हामी त सचेत हुनैपर्छ। सँगसँगै हामीले जलवायु परिवर्तनका कारण भोग्नु परेको विपदबारे अन्तर्राष्ट्रिय समुदाय समक्ष बलियो गरी प्रस्तुत गर्नुपर्ने बेला आएको छ। जलवायु परिवर्तन विश्वव्यापी योगदान हो। यसको असर न्यूनीकरण तथा व्यवस्थापन विश्व समुदायको साझा जिम्मेवारी रहेको बुझिएको छ।
6: त्यसमा विपक्षी पार्टीका नेताहरूले समर्थन जनाए, तर खोज, उद्धार र राहतलाई लिएर सरकारको उनीहरूले कड़ा शब्दमा आलोचना गरे। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका नेता भीष्मराज आङदिङबे,
5: स्थानगत अवलोकन र उद्धारको पर्खाईमा पीड़ित परिवारका क्रन्दन सुनेपछि आज यो सदनमा भन्न बाध्य भएको छु। सरकार सामाजिक सञ्जालमा अल्झियो, जोखिम समुदायमा समयमा पुग्न सकेन। सरकार परिणाम दिन र प्राण जोगाउन भन्दा प्रचार मिलाउन लाग्यो, फिल्डमा भन्दा फेसबुकमा धेरै भयो हल्लामा लाग्यो। महोदय,
6: नेपाली कम्युनिष्ट पार्टी नेकपाका संयोजक तथा पूर्व प्रधानमन्त्री प्रचण्डले पनि विपदको शुरूमा सरकारको सक्रियता प्रशंसा लायक रहेको उल्लेख गरे, तर अहिले आलोचनाको बिन्दुमा आइपुगेको उनले बताए।
10: जनपरिचालन र उद्धारमा चाहिँ सरकार असफल सिद्ध भयो। सरकारले घमण्ड गर्न हुँदैन, बरु त्यो असफलताबाट शिक्षा लिएर राहत, तत्कालको पुनस्थापना र दीर्घकालीन पुनर्निर्माणको क्रममा सरकार गम्भीर बनोस्।
6: नेकपा एमालेका नेता रामबहादुर थापाले पनि प्रधानमन्त्रीको शैली एकांकी भएको टिप्पणी गर्दै त्यसमा परिवर्तन गरिनुपर्ने धारणा व्यक्त गरेका छन्।
11: प्रधानमन्त्रीज्यूले आफ्नो एकांगी शासन शैलीमा गुणात्मक परिवर्तन गर्नुपर्दछ। संसदप्रति पूर्णत उत्तरदायी हुनुपर्दछ र संसदलाई सरकारको योजनाबारे निरन्तर जानकारी गराउनुपर्दछ।
6: आलोचनाका बीच पनि विपक्षी पार्टीका नेताहरूले विपदको बेला सरकारलाई सधैँ सहयोग गर्न आफूहरू तयार रहेको वचन समेत दिएका छन्। अब लागो बाढ़ी प्रभावित जिल्ला नुवाकोट, जहाँबाट पछिल्लो अवस्थाबारे जानकारी दिँदैछन् हाम्रा संवाददाता फणेन्द्र दहाल।
7: हामी अपरान्न 4 बजे नुवाकोटमा रहेको बटारमा आउँदा एकदमै ठूलो पानी परिरहेको थियो। सेनाको र निजी क्षेत्रको केही हेलिकप्टरहरू थोरै संख्यामा थिए, तर खासै उडानहरू भइरहेका थिएनन्। विपदको दोस्रो दिन हामी यहाँ आउँदाखेरि चाहिँ त्यो ब्यारेक बाहिर धेरै आफन्तहरू केही खबर पाइन्छ कि भन्ने आशमा देखिन्थे। आज चाहिँ लगभग हामी पुग्दा पानी परेर पनि हुन सक्छ, रित्तो थियो, तर त्यहाँ धेरैजना आफन्तहरूको फोन नम्बरहरू, तस्विरहरू पीड़ितहरूको राखेको र अनि आफन्तहरूको फोन नम्बर राखेर चाहिँ सानो फोटो पम्पलेटहरू, पत्रहरू त्यहाँ टाँसेको देखियो।
6: अनि फणेन्द्रजी, त्यो क्षेत्रमा जुन जलविद्युत आयोजनाहरू छन् र त्यहाँ कैयौं मानिसहरू फँसेको भन्ने विवरणहरू थियो, उनीहरूको उद्धारको निम्ति के प्रयास भएको देखियो आज?
7: अधिकारीहरूले अहिले पनि सबै ठाउँमा सुरुङहरूमा काम भइरहेछ। एक्सकाभेटरहरू पुर्याइएको, जेनेरेटर पुर्याइएको, त्यहाँ हावा प्रवाह गर्ने कोशिशहरू भइरहेको भनेका छन्, तर कुनै पनि ब्रेक थ्रू चाहिँ भइसकेको छैन भन्ने उनीहरूको भनाइ छ। हामी आएको केही बेरमै छिरिने हाइड्रो पावरमा भएका केही प्राविधिक जनशक्ति जसले त्यहाँ सुरुङमा फँसेका मान्छेहरूलाई उद्धार गर्न प्रयास गरिरहेका थिए उनीहरू फर्केको दृश्य हामीले देख्न पायौं। खास गरी लेदो माटो जुन भीषण बाढीसँगै आयो गत हप्ता, त्यसको कारण चाहिँ धेरै नै अप्ठ्यारो भइरहेछ खोज तथा उद्धार कार्यमा। अनि मौसम पनि चुनौतीपूर्ण छ, बेला बेलामा पानी परिरहन्छ, भूगोल पनि यो एरियाको चुनौतीपूर्ण हो भन्ने खालको कुरो उनीहरूको छ।
12: उनी थिए अहिले नुवाकोटमा रहेका हाम्रा संवाददाता फणेन्द्र दाहाल। विपदको यस समयमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय निकायहरू राहत उद्धार र खोजीमा सक्रिय छन्। त्यसमा विगतका विपदहरूमा जस्तै राष्ट्रसंघीय निकायहरू पनि क्रियाशील देखिन्छन्। त्यसैमध्ये एको विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपी बाढ़ी प्रभावित क्षेत्रमा अहिले देखा परेको सहयोगको आवश्यकता बारे डब्ल्यूएफपी नेपालका प्रमुख रियाज लोधी भन्छन्, त्यहाँ विभिन्न खालका आवश्यकताहरू छन्। स्वास्थ्य सहायता, मनोसामाजिक परामर्श, आश्रय र खानेकुराको खाँचो छ। ती आवश्यकता पूरा गर्ने प्रयास सरकारले गरिरहेको छ, किनकि यसमा सरकारको अगुवाई छ र डब्ल्यूएफपी सहित राष्ट्रसंघीय निकायहरूले सरकारको उक्त प्रयासमा सहयोग गरिरहेका छन्। उनी एक दशक अघिको भूकम्पका बेला मानवीय सहायता परिचालनको निम्ति नेपालमा खटिएका थिए। साथी संजय ढकालले उस बेला र अहिलेको अवस्थाको तुलनात्मक जटिलताबारे जिज्ञासा राख्दा डब्ल्यूएफपीका नेपाल प्रमुख लोधीले उद्धार, राहत र पहुँचको दृष्टिले उस बेलाको तुलनामा यो विपद धेरै नै जटिल रहेको बताए। भूइँचालोमा घरहरू भत्किएका थिए, परिवारहरू त्यसमा फँसेका थिए, उद्धारकर्ताहरूलाई खोजी गर्ने ठाउँ थाहा थियो। अहिले बाढ़ीले मानिसका घर, बजार र गाउँ बस्ती बगाएर लगेको छ। त्यसमाथि पहुँच सीमित हुँदा उद्धार कार्य निकै कठिन छ। करिब 40 किलोमिटर बाटो बगेको छ अनि कैयौं पुलहरू बगे, ती छैनन्। त्यसैले कैयौं ठाउँमा हेलिकप्टर सेवा मात्र विकल्प छ, जुन निकै महँगो हुन्छ। उनी थिए विश्व खाद्य कार्यक्रम डब्ल्यूएफपीका नेपाल प्रमुख रियाज लोधी। तपाईँ बीबीसी नेपाली सेवाको साँझ पख सुनिरहनु भएको छ। हामीले विपदसँग सम्बन्धित विभिन्न सामग्री सहितको लाइभ पेज पनि सञ्चालन गरिरहेका छौं। तपाईँ हाम्रो वेबसाइट bbcnepali.com का साथै हाम्रो फेसबुक पेज, युट्यूब र इन्स्टाग्राममा पनि विभिन्न सामग्री पढ्न, सुन्न र हेर्न सक्नुहुन्छ। अन्तिम विषय, सरकारले सम्पूर्ण शक्ति लगाएको भनिरहेको र विपक्षीले आलोचना गरिरहेको खोज उद्धार र राहतमा शुरूदेखि संलग्न थिए हेलिकप्टरका क्याप्टेन विवेक खड्का। साथी कमल परियारले यसक्रममा उनले संघालेको अनुभव सुनाइदिन आग्रह गरेका थिए।
13: विभिन्न परिवारबाट चाहिँ हामीले वाट्सएपमा चाहिँ फोटो पठाइदिएर हाम्रो मान्छे खोजिदिनु न भन्नुहुन्छ होइन। धेरैजनाको धेरै कथाहरू छ, कसैको छोराछोरी छैन, कसैको बुवा छैन, कसैको आफ्नो दाजुभाइ छैन, कसैको साथीभाइ छैन होइन। तर त्यो इलाकामा अब लासहरू देख्दाखेरि ब्याक अफ द माइन्ड चाहिँ त्यो परिवारहरूको चिचाट होइन, त्यो परिवारहरूको चाहिँ त्यो रोदन माइन्डमा खेलिरहेको हुन्छ। साथसाथै अगाडि त्यो लासहरू देख्दाखेरि कतै उहाँहरूले चाहिँ खोजिदिनु भनेको मान्छे यही पो हो कि भन्ने जस्तो पनि मनमा भइरहेको हुन्छ। त्यसले गर्दाखेरि चाहिँ एकदम दुःख लाग्छ। आफ्नो हातमा नभएको कुरामा त अब हामीले के गर्न पनि सक्दैनौँ, तर गर्न सक्ने कुराहरूमा चाहिँ हामीले हेल्प गर्ने कुरामा हामीले चाहिँ काहीँ पनि कम्प्रोमाइज चाहिँ गरेको छैन।
7: तपाईँ त्यो क्षेत्रमा पहिलेदेखि पनि धेरै ठाउँमा कभर गर्नु भएको छ होइन। विगतमा अब जो प्राकृतिक रूपमा पनि एकदमै राम्रो देखिने ठाउँहरूमध्ये त्यो क्षेत्र जानेर अहिले एकदम डरलाग्दो भ्यू देखिन्छ होइन। पहिला ती ठाउँ कस्तो थियो देखिन्थ्यो र अहिले कस्तो
13: देखिन्छ? पहिला त अब ग्रिनेरी होइन, खोला तल बगिरहेको, कलकलाहरू त्यो साउन्डहरू सुनेर चाहिँ त्यही एरियामा सुतेको, माथिबाट हेर्दाखेरि चाहिँ सबै त्यो बजारहरू दायाँ बायाँ देखिएको, बाटोघाटोमा चाहिँ गाडीहरू गुडिरहेको, हरियाली भएको, माथि रसगढीको बेल्टहरूमा तिमुरी एरियामा चाहिँ नयाँ इभीको गाडीहरू टन्नै ओह्रदोह्रो गरेका, कार्गोका ठुल्ठुला ट्रकहरू ओह्रदोह्रो गरेका, अहिले चाहिँ केही पनि छैन। पुरै होल एरिया नै स्वाइप आउट भएको छ, घरहरू केही पनि बाँकी छैन, माथिमाथिको घरहरू के बाँकी छ होइन। बाटोघाटोहरू त लगभग थोरै ठाउँहरूमा अलिअलि देखिन्छ, न त सबै ध्वस्त भएको छ होइन। बोर्डर एरियामा जहाँ जहाँ ठुल्ठुलो भवनहरू थिए चाइना साइडमा, नेपाल साइडमा, तिमुरी र घट्टेखोलाको एरियामा अलिअलि गाडीहरू भित्तातिर देखिन्छ, जुन चाहिँ पल्टिएका, कुचिएका, ठोकिएका, यस्तो नजारा भए केही पनि छैन। त्यसले गर्दा पुरानो सिचुएसन र अहिले सिचुएसनमा त अहिले त एकदम खाली लाग्दो नै छ।
7: यसलाई चाहिँ अहिले त एकैचोटि धेरै हेलिकप्टरहरू अपरेसनमा थियो है, जहाँबाट तपाईँहरू पुग्नु पर्थ्यो, एकदमै न्यारो नै छ नि त होइन। त्यो कसरी म्यानेजमेन्ट गर्नुको गाह्रो के थियो एक्ज्याक्टली?
13: फ्लाइङमा जहिले पनि के भन्छ भने जमिन छोडेदेखि जमिन ल्यान्ड नहुन्जेलसम्म त जहिले पनि संवेदनशील टाइम हुन्छ, सेफली गर्नुपर्ने हुन्छ होइन। त्यहाँमाथि पनि अहिलेको सिचुएसनमा 5-6 आर्मीको हेलिकप्टर, 8-10 चाहिँ सिभिलियन हेलिकप्टर एकै ठाउँमा एउटै भ्यालीमा, कहिलेकाहीँ चाहिँ एउटै डेस्टिनेसनमा पनि उड्नुपर्ने स्थिति आउँछ। त्यसले गर्दाखेरि च्यालेन्जेसहरू त पाइलटहरूमा थियो नै, तर डिसिप्लिन मेन्टेन गरेर रेडियो फ्रिक्वेन्सीमा एकअर्कामा बोलेर ट्राफिक सेपरेसन आफै गर्थ्यौँ हामीले। ल्यान्डिङ स्पट एउटै पर्यो र दुई तिनवटा ट्राफिक छ भने बिचमा होल्ड गरेर कुरेर बस्नुपर्ने स्थिति पनि थियो. अलिक च्यालेन्ज भनेको चाहिँ मनसुन पिरियड भएको भएर अलिकति साँझ पख र कहिलेकाहीँ दिउँसो चाहिँ अब रेनहरू आउने, सर्च एन्ड रेस्क्यु गर्न माथितिर गएको छ, फर्किने बेलामा एकदम हेभी रेनमा पऱ्यो. त्यस्तो खालको सिचुएसनमा चाहिँ अलिकति मौसमको चाहिँ च्यालेन्जहरू थियो. कहिलेकाहीँ अब पाइलटहरू डेस्टिनेसन पुग्दा नपुग्दै पनि डाइभर्ट गरेर आउनुपर्ने स्थिति नै आयो. त्यो बाहेक अर्को च्यालेन्ज चाहिँ त्यो विभिन्न इलाकाहरूमा चाहिँ बगाएको माटोको थुप्रो घरमा ल्यान्ड गर्नुपर्ने स्थिति पनि थियो. अहिले इभन त्यो टिमुरे घटेकोला र त्यो माथिको त्यो बढी इलाकामा कहीँ ल्यान्ड गर्नु पर्यो भने त्यो माटोको उभाइ केही पनि देखिँदैन.
12: उनी थिए खोज उद्धार र राहतमा सुरुदेखि संलग्न हेलिकप्टरका क्याप्टन विवेक खड्का. कथि कमल परियारसँग कुरा गर्दै हवस् त यसका साथै बीबीसी नेपाली सेवाको साँझ पख यहीँ सकिन्छ. भोलि बेलुकी पाउने 9 बजे हामी फेरि उपस्थित हुने नै छौं. त्यतिन्जेलसम्मका निम्ति हामी सबैलाई बिदा दिनुहोस्. नमस्कार.

0: हाम्रो रेडियो 103.4 मेगाहर्ज।
1: चोरी डकैती लगायतका घटनाबाट बस्न सर्वसाधारण नागरिकहरूमा हार्दिक अनुरोध।
2: घर छोडी बाहिर जानुपर्दा वा राति सुत्नु अगाडि झ्याल, ढोका, ग्रिल तथा गेट राम्ररी लगाउनुहोस्।
3: बलियो तालचाको प्रयोग गर्नुहोस्। सकेसम्म घर पुरै खाली गरी बाहिर ननिस्किनुहोस्।
1: सपरिवार घर बाहिर निस्कनु परेमा विश्वासिलो व्यक्तिलाई वा आफन्तलाई रेखदेख गर्ने जिम्मा दिनुहोस्।
3: बहुमूल्य घर गहना नगद थाल्नुहोस्।
2: घर टोलमा शंकास्पद व्यक्तिले आवत जावत जमघट गरेमा वा क्रियाकलाप गरेमा तुरन्त नजिकको प्रहरी कार्यालयमा खबर गर्नुहोस्।
1: घरमा काम गर्ने तथा भाडामा बस्ने व्यक्तिहरूको नाम, ठेगाना, फोटो, सम्पर्क नम्बर लगायतका परिचय खुल्ने विवरण राखी चाल चलनमा समेत निगरानी राख्नुहोस्।
2: बिना बिलका सामान चोरीका सामान हुन सक्छन्, त्यसैले त्यस्ता सामग्री तथा उपकरणहरू खरिद बिक्री नगरौं।
1: तपाईहरूको सुरक्षा सतर्कताबाट नै अपराध रोकथाम तथा न्यूनीकरणमा सहयोग पुग्नेछ। चोरी डकैतीका कुनै घटना भएमा वा शंकास्पद मानिसहरू फेला परेमा तत्काल नजिकैको प्रहरी कार्यालय वा प्रहरीको कन्ट्रोल नम्बर 100 खबर गर्नुहोस्। सार्वजनिक हितका लागि जिल्ला प्रहरी कार्यालय दोलखा र हाम्रो रेडियोको